0: प्यान्ट बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा, अब त भनेको मान्नुहोस् न।
1: कुरा चाहिँ बुढीको पनि ठिकै हो, मैले कोट प्यान्ट नसिलाउने भन्या हो र, पल्लाघरको स्यामी अनि तिम्रो देवर हर्के छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौँ त।
0: ए, आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
1: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरी गाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
0: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
1: हजुर, हाम्रो यहाँ कोट, इस्टर कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
0: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-5184-78।
1: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरी गाउँ बर्दिया।
2: खुसीको खबर, के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान नवाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
3: यो हो रेडियो टाइगर 910.2।

0: ¿Quién es todo esto?
1: Rob Mobile, 98-85-430. ¡Lo hay, Hazur! ¡Swedish Agrobet, hay Swedish Agrobet!
2: Radio Berry FM.
3: Extreme energy.
4: कोट मुक्त घोषणा दैनिकमा कुपोषण बढ्दो बजेट पेश गरेको तीन सातापछि सुदूरपश्चिम प्रदेश सभामा छलफलको तयारी सत्तारूढले नै संशोधनको प्रस्ताव दर्ता गर्ने
5: नियामकीय सुधारका कार्यक्रम घोषणामै सीमित मौद्रिक नीति मार्फत राहत प्याकेज खोज्दै निजी क्षेत्र निष्क्रिय रकम राज्य कोषमा फिर्ता गरिँदै
4: सुडानमा जारी हिंसा रोक्न संयुक्त राष्ट्र संघ मानव अधिकारद्वारा ध्यानाकर्षण युरोपेली संघले चीनसँगको व्यापार सन्तुलन गर्ने नेटो सदस्य राष्ट्रले युक्रेनलाई 70 अर्ब युरो सैन्य सहयोग गर्दै
5: र फिफा विश्वकपमा अर्जेन्टिना 2-1 अगाडि आज कोलम्बिया घाना भिड्दै पेनाल्टीमा अस्ट्रेलिया हराउँदै इजिप्ट अन्तिम 16
2: रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
5: साझा खबरको सबैभन्दा शुरूमा वैशाख यता विपदमा परेर 127 जनाको मृत्यु भएको प्रसंग
4: यस वर्ष वैशाख 1 गतेदेखि असार 19 गतेसम्म देशभर भएका विभिन्न विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको छ भने 773 जना घाइते भएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो अवधिमा देशभर 2721 विपदका घटना भएका छन् ती घटनाबाट 3722 परिवार प्रभावित भएका छन् सबैभन्दा धेरै सर्पदंशका 398 घटना भएका छन् सर्पदंशबाट 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन् लेक लाग्ने 54 घटनामा 21 जनाको ज्यान गएको छ भने 34 जना घाइते भएका छन् चट्याङका 205
6: जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गर्न मात्र लगानी गर्नुहोला सुन त मेरो कपडा प्याकिङ गरिदिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
6: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन CMC क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
8: क्यान्सर विरुद्ध आशाको किरण CMC क्यान्सर इन्स्टिच्युट
9: फोन 0556-94-333 4-93-555
10: काया कैरनमा अब खबरको सिलसिला रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले 100 दिन पार गरेको छ देशमा व्यथिति भ्रष्टाचार अनियमितता र विसंगति अन्त्य गर्दै देशको काँचुली फेर्ने प्रतिबद्धता गरेको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरेको छ तर कतिपय स्थिति र विधि मिचेर गरिएका काम भने विवादित छन् जर्जर बनेको अर्थतन्त्र सुधार र विकासको गति अघि बढ़ाउने भने सरकारको गति नपुगेको जानकारहरू बताउँछन् आशा जगायो भरोसा जागेन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ अनि आजको कान्तिपुरले 100 बुदामा 1/3 पूरा भएको खबर लेखेको छ प्रधानमन्त्री शाह

0: नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क निर्णय कार्यान्वयनको अवस्था र प्रगति बारे भएको विश्लेषणमा 100 कार्यसूची मध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गएको चैत 13 सरकार गठन भएकै दिन 24 घण्टादेखि 1000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासन सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार, स्वास्थ्य शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजना मध्ये केही क्षेत्रमा उल्लेखीय काम भएको छ भने कुनै क्षेत्रमा सीमित उपलब्धि छ, धेरै जसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधुरा छन्। तिनमा कुनै कार्यान्वयन प्रक्रिया नै शुरू भएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल सरकार नागरिकलाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। आजको कान्तिपुरले एक्सप्रेस वेमा बिना ब्रेकका प्रधानमन्त्री बालेन्द्र शीर्षकको अर्को खबर पनि लेखेको छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री शाह अझै रहस्यमय हुनुहुन्छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गराउन रूचाउनुहुन्न। प्रधानमन्त्री बनेको 100 दिनमा गरेका कयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अप्नाइरहनु भएको छ। सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीति सञ्चालन शैली हो। विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट गर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएकै छ नै कूटनीति वृत्तमा पनि चासो सिर्जना गरेको छ।
1: फेरि पनि सरकारका 100 दिनकै खबर, हाई प्रोफाइल गिरफ्तारी र प्रहरीमा सुधारको घोषणाका बीच गृहमन्त्री सुदन गुरूङले आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गर्न खोजे पनि विधि प्रक्रिया नागेर गरिएका कतिपय कार्यवाहीका कारण अदालतले प्रश्न उठाएको छ। यस्तै एसई र कक्षा 12 नतिजा अपेक्षाकृत छिटो सार्वजनिक हुनु, पाठ्यक्रम पुनरावलोकनको प्रक्रिया अघि बढ़नु तथा केही नीतिगत सुधारमा पहल गर्नुलाई शिक्षा मन्त्रीको उपलब्धिका रूपमा हेरिएको छ। शिक्षामा गति दिशा अझै अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। त्यस्तै लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको मनोबल बढ़ेन शीर्षकको खबर पनि आजको पत्रिकाले छापेको छ। शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ, घरजग्गा क्षेत्रमा पनि सुधार हुन सकेको छैन। अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि धेरै काम भएको दावी गर्दै आउनु भएको छ। यस्तै पूर्वाधार मन्त्रीका धम्की धेरै, काम कम शीर्षकको पनि खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच जलन पीड़ितका लागि सहुलियत उपचारको व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन, बुलुबस सेवा सञ्चालनमा आउन बाँकी नै छ, सार्वजनिक सवारीमा सीसीटीभी चढ़ानको योजना पनि अधुरै गएको छ, पूरा भएनन् महिला सुधारका प्रतिबद्धता शीर्षकको खबर कान्तिपुरले छापेको छ। यसैबीच आजको गोर्खापत्र दैनिकले सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापेको छ। सरकारले 100 दिनमा भ्रष्टाचार विरूद्ध महत्वपूर्ण काम कारवाही अघि बढ़ाएको छ। सरकारसँगै रासोपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनैतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई थप सबल, सक्षम र सुदृढ़ बनाउन मदत पुग्ने विश्वास गर्न सकिन्छ।
0: सुशासन, सेवा प्रवाह, रोजगारी, लगानीको वातावरण, भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवन स्तरमा सरकारले कस्तो प्रभाव पार्न सक्यो भन्ने अहिले मूल्याङ्कनको विषय बनेको छ। साथी महेश केवालीले राजनीतिक विश्लेषक लोकराज बराललाई सरकारको 100 दिन कस्तो रह्यो भनेर सोध्नु भएको छ।
2: हातुटे कामहरू छताकुलो गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ संविधानको कुराहरूमा प्रश्न छैन, कार्यकारी भनिदिएछ, कहिले के भनिदिएछ, संशोधन भनेका छ, संघीयताको कुराहरू छ, फेरि सजिलैसँग भनिएको छ, गर्दाखेरि आशा लाग्ने खालको काम गरेर देखेको।
3: त्यसो भए सुशासन भ्रष्टाचार नियन्त्रणमा चाहिँ कस्तो भयो त?
2: सुशासन अब अहिलेसम्म भ्रष्ट हुनेहरू भन्ने चाहिँ प्रश्न छैन, कति कुरा आएको छैन बाहिर, तर यिनीहरू चाहिँ कुनै पनि क्षेत्रमा चाहे आर्थिकमा पनि प्रश्नता छैन, राजनीतिक डिरेक्सनमा अलिक लोकतन्त्रप्रति प्रतिबद्ध छु त भनेको छ, एकातिर त्यो भनेको छ भने अर्कोतिर फेरि अलिकति कतै कतै अधिनायक त्यो बादका लक्षणहरू कतै कतै गर्ने पनि प्रवृत्ति देखिएको छ। सुशासनको भन्दाखेरि अहिलेसम्म ती सर्वै जावती फलानु धिसानु गर्ने बाहेक केही ढिलो छैन।
3: यो मन्त्रालयको संख्या पनि घट्यो,
2: संख्या घटाएको छ, त्यो राम्रै हो। 100 दिनसम्म हेर्दाखेरि त्यस्तो लापरवाही त छैन, त्यसले मात्रै जनताले चाहेको जुन शासन हुन्थ्यो, जुन एउटा चिन्तन गरेर चाहिँ नीति निर्माण हुने भविष्यको लागि पनि गर्ने खालको कुराहरू चाहिँ अहिले चाहिँ तदर्थतामै आधारित छ, अहिले यसै भन्न सकिने अवस्था छैन।
3: नागरिकले चाहे अनुसारको गर्नुपर्ने काम चाहिँ कस्तो हुनुपर्छ?
2: नागरिकले जानिएको काम चाहिँ जो कुरा छ त्यसरी नियन्त्रण केही छैन, शिक्षा क्षेत्रमा अस्तव्यस्त छ, त्यतिर छैन, स्वास्थ्यमा हस्पिटलमा हामी के नै गर्छौँ भने त्यतिर केही छैन, उही लाइन छ, उही जनतालाई दुःख छ, उही मारामार छ, खास परिवर्तन भएको आभास पाएको छैन. विकासको कुराहरू पनि खास अगाडि बढेको देखिँदैन. हुन त 3 महिनाको समय भनेको अहिलेसम्म छोटै हो, त लक्षणहरू त थाहा हुन्छ नि त. अब परराष्ट्र नीतिको कुराहरूदेखि लिएर अरू कुरा पनि प्रस्तुत छैन, धेरैतिर त्यस्तै छ.
3: पहिलेका र अहिलेकामा चाहिँ के फरक देखियो कि देखिएन?
2: होइन, पहिलेका त म आफै मपाई थिए, सबै स्वार्थमा थिए, माथि लेनदेन गर्थे, कुर्सीको लेनदेन गर्थे. त्यो 3 जना विशेष गरी 3-4 जना नेताको बिचमा चल्थ्यो, अनि आफ्ना मान्छे भर्ना गर्ने अनि भ्रष्टाचारको कुरा होइन, हाम्रो सरकार राम्रो छ भन्ने त्यो मपाई थियो. विशेष गरी त्यो छैन अहिले.
3: अब सरकारले आफ्नो कार्य सम्पादन सुधार्न अब के सुझाव दिनुहुन्छ उहाँहरूलाई? अब
2: मैले सबभन्दा ठुलो कुरा, कुनै निर्णय लिनुभन्दा पहिले धेरै चिन्तन गरेर यो के हो, कसो हो, यसको प्रभाव के पर्छ, भोलि राजनीतिमा के पर्छ, राजनीतिमा के पर्छ, आर्थिक नीतिमा के पर्छ, त्यतातिर चिन्तन गरेर राम्रो अनि अनि निर्णय गर्ने. अब अहिले संहिता खारेज गर्ने संविधानमा 50 निर्वाचित राष्ट्रपति गर्ने भने यिनीहरूले त्यत्रो त्यत्रो म्यान्डेटको कुरा गर्छन् भने चाहिँ त्यसको त राम्रो जाँदैन नि सन्देश. अहिले नै मधेसमा भड्की लागिसक्यो, त्यसले सजिलै हलुकासँग चाहिँ संविधानमा भएका कुराहरू छन्, अब मूलभूत कुराहरूमा पनि उनीहरूले चाहिँ यो गर्ने भनिएको छ. अलिकति एडहक भन्छ नि अङ्ग्रेजीमा, तदर्थ त्यो तदर्थतामा आधारित कुराहरू गर्छन्, भोलिसम्मको दूरदृष्टि कोण राखेको त्यस्तो लाग्दैन मलाई.
0: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक लोकराज बराल. सरकारको 100 दिनमा अट्टउट्ट केही गर्न चाहिँ खोजेको तर नागरिकको जीवन स्तरमा प्रभाव पार्ने गरी काम हुन नसकेको विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
4: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरोस् सेलिब्रेट. मेरी सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्दा पाउनुहोस् 35% सम्मको क्यास ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक. शर्तहरू लागू हुनेछन्. हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन.
5: हिमस्टार फर अ कम्प्लिट होम.

0: गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका पक्यौता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र पक्यौता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
2: एयरटेल अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुपर्नेछ मलाई त एयरटेलको पानी लागिसकेको छ एयरटेल अप्लायन्सेस एयरटेलको पानी लाग्छ
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन शासकीय सुधारका 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं
4: अब बाँकी खबर संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिश गरेको छ कार्की अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ हिजो बसेको मन्त्री परिषद बैठकले मोरङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको उपसभामुख रूबी ठाकुरले बताउनुभयो संवैधानिक परिषदले निर्वाचन आयोगका 2 आयुक्तका लागि पनि नाम सिफारिश गरेको छ काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलढुङ्गाका गुरूप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिश गरिएको उपसभामुख ठाकुरले बताउनु भएको छ यसैबीच झण्डै 2 महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन् प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले हिजो रिक्त रहेका 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो यसपटक सबै उपकुलपति खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएको सरकारले जनाएको छ शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले प्रस्तुतिकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि 3-3 जनाको नाम प्रधानमन्त्रीलाई सिफारिश गरेको थियो त्यो सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल राजश्री जनक विश्वविद्यालयमा श्याम नारायण लाल पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरट्टा रहनु भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ
3: जलवायु परिवर्तनको प्रभाव गर्भवती सुत्केरी नवजात शिशु बालबालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य र जीवनयापनमा गम्भीर रूपमा पार्न थालेको छ विज्ञहरूले जलवायु परिवर्तनले हुने असर रोक्न तत्काल प्रभावकारी नीति र स्वास्थ्य प्रणाली सुदृढ बनाउन सरकारलाई आग्रह गरेका छन् जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लने वर्षाको चक्र परिवर्तन हुने वा तापक्रम बढ़ने र अवस्थामा सीमित नरही स्वास्थ्यसम्म पुगेको हो जलवायु परिवर्तनले बालबालिकामाथि पार्ने प्रभाव विषयक अन्तर्क्रियामा विज्ञहरूले जलवायु संकटलाई वातावरणीय मुद्दाको रूपमा मात्र नभई मानव अधिकार जनस्वास्थ्य शिक्षा पोषण तथा सामाजिक न्यायसँग प्रत्यक्ष जोड़िएको विषयका रूपमा लिनुपर्ने आवश्यकता औल्याएका छन् नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमालले अत्यधिक गर्मी देशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो उहाँले जलवायु परिवर्तनका कारण तापलहरको अवधि तीव्रता र दोहोरिने क्रम बढ़िरहेको उल्लेख गर्दै बढ़दो तापक्रमले मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो कृषि वन तथा वातावरण मन्त्रालयको उपसचिव डाक्टर प्रकाश सिंह थापाले जलवायु परिवर्तनको दीर्घकालीन असरबाट बाल बालिकालाई जोगाउन विद्यालय तहदेखि नै सचेतना र अनुकूलन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको खबर गोर्खा पत्रले लेखेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवामा सूचीकृत सबै अस्पताललाई सेवा दिन आग्रह गरेको छ। बोर्डले मंगिरसम्म 33,44,02,98,000 रूपियाँ सेवा प्रदायक अस्पताललाई भुक्तानी गरिसकेको जनाउँदै दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेकाले बीमितलाई अवरोध बिना सेवा दिन आग्रह गरेको हो। बोर्डले बीमितलाई पनि बीमा सेवाको सदुपयोग गर्न आग्रह गरेको छ। बीमितले भने उपचारका क्रममा सेवा भन्दा शास्ति र प्रक्रियागत झमेला बेहोर्नु पर्ने बताएका खबर नागरिक दैनिकले लेखेको छ।
4: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेलबाडी नै बग्ने गरी पानी परेको हो। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँ तथा कोशी र बागमतीको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई का एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पनि सम्भावना छ।
5: कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
8: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छाड़ सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
7: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
8: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
10: शीतको खुसीको कोसोस, विश्वकपको हरेक क्षण रोमाञ्च परोस्, फुटबलको महामेला हेर्न दिइहोस्, खेलको मजा भित्र्याउ आफै होम, आजै विश्व विचार गरौ, 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल प्याकेज बोनस पाऊ, विश्वकप हेर्न दिइहोस्, खेलको मजा भित्र्याउ आफै होम। भरपूर मनोरञ्जन सहित मात्र रु 999 डिस होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिस होमको कस्टमर सपोर्ट 01-421-7666 सम्पर्क गर्नुहोस्।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। मन्त्री परिषदले मन्त्रीहरूको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि 2083 पास गरेसँगै मन्त्रीहरूले आफ्नो सचिवालयमा धमाधम सचिव सरहका सल्लाहकार नियुक्ति गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा तीनदेखि पाँच जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सारले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गर्नुभएको छ। मन्त्रालयका सचिवले पाउने तलब भत्ता र अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव पीए छुट्टै कोठा गाड़ी इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यो सँगै आउँदो साउनदेखि सचिवको तलब 90,000 को हारिमा हुन्छ। त्यही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले पाँचजनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ, तर सेवा सुविधा भने एकजनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सहसचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए, तर त्यसबेला विज्ञ नियुक्ति गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो। तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन। मन्त्री परिषदले पास गरेको कार्यविधिमा आधारित रहेर सम्बन्धित मन्त्रालयले सोझै सचिव सरह सल्लाहकार भर्ना गर्न सक्छन्। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भन्नुभएको छ। मन्त्रीलाई धमाधम सचिव सरहका सल्लाहकार शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
0: अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार जुलाई 8-11 तारीकसम्म हुने यो भ्रमण गएको वर्ष मार्चमा मोरिसस र गएको महिना सिसेल्सको मोदीको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8-9 इण्डोनेसियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयको वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेसियाका भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ।
1: अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेबीचको खेल अहिले चलिरहेको छ। अमेरिकाको मियामी रंगशालामा भइरहेको खेलमा निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए, तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी गोल फर्कायो। उसका रायन मेन्डेसको पासमा डोरयो डुआर्टोले गोल गरे। त्यसपछि निर्धारित समयको खेल बराबरी भयो। अतिरिक्त समयको अहिले 17 मिनटको खेल चलिरहेको छ। शुरूआतमै अर्जेन्टिनाले एक गोल थप्यो भने लगत्तै केप भडेले पनि गोल थपेपछि बराबरी भएकोमा अहिले अर्जेन्टिनाले अर्को गोल थपेपछि 3-2 अग्रता बनाएको छ। अर्जेन्टिना समूह जेको विजेता र केप भडे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ।
0: यस्तै पेनाल्टी सुट आउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुट आउटमा 4-2 हराउँदै इजिप्ट प्री क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टी सुट आउटमा अस्ट्रेलियाका ह्यारिस आउटर र लुकास हेरिङटनले गोल गर्न सकेनन्। त्यसपछि खेलको 13 मिनटमा इमाम आसौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए, तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो। निर्धारित र अतिरिक्त समयमा खेल एक गोलको बराबरी भयो। त्यसपछि खेल पेनाल्टी सुट आउटमा पुगेको थियो, जहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16 पुग्न सफल भयो। नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री वारेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा नागरिकबाट 41,500 गुनासा आएका छन्। 2082 साल चैत 13-देखि 2083 असार 18-80सम्म 41,554 गुनासो नागरिकले हेलो सरकारलाई टिपाएका खबर गोर्खा पत्रले लेखेको छ।
1: मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 को लागि ल्याएको बजेटमा खुद्रे र टुक्रे योजना नियन्त्रणको नीतिसहित बजेट ल्याएको छ। मध्य प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जेठ 15 गते प्रस्तुत गरेको नीति तथा कार्यक्रम र असार 1 गते ल्याएको बजेटको तारतम्य नै मिलेको छैन। मध्य प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण कुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनु अघि आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा 1 करोड़ भन्दा कमका योजना समावेश नगर्ने 3 दलीय प्रतिबद्धता तोडेर अर्थमन्त्री भट्टराईले खुद्रेर टुक्री योजनालाई निरन्तरता दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
0: नेपाल उद्योग वाणिज्य महासंघले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिमा ब्याज दर घटाउने भन्दा पनि संरचनात्मक सुधार मार्फत उत्पादनशील क्षेत्रमा लगानी प्रभाव बढ़ाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। राष्ट्र बैंकले आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रियाक्रममा महासंघले यस्तो सुझाव दिएको हो।
1: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको 3 हप्तापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू हुने भएको छ। त्यसका लागि असार 23 गते बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जयसीले बताउनु भएको छ।
0: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुड्केसुला गाउँपालिका इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो।
1: विशेष महाधिवेशनमा आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने निर्णय लिएको छ। सामान्यतया राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
0: गोर्खा दरबार भन्दा पुरानो मल्लकालीन मन्दिर फेला परेको छ। गोर्खा नगरपालिका 10 सेपेटारमा पुरातत्व विभागले 2 वर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
1: संघीय संसदका दुवै सदनमा लगातार 2 दिन प्राविधिक समस्या देखिँदा बैठक र अप्रत्यक्ष प्रसारण प्रभावित भएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक इन्टरनेट अवरोधका कारण 2 घण्टा प्रभावित भएकोमा हिजो राष्ट्रिय सभाको बैठक पनि अडियो र रेकर्डिङ प्रणालीमा समस्या देखिँदा स्थगित गर्नु पर्यो, जुन पछि करिब झण्डै 1 घण्टा ढिलो गरी मात्र शुरू हुन पुगेको थियो। दिन जाओस् बानी नजाओस्
0: उहानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
1: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
0: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिश। 30 सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
1: बढ़दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर। विद्यालय तहदेखि नै सचेतनाको कार्यक्रम आवश्यक। स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
0: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने। क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
1: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र केप भर्डे बीचको खेल चल्दै। अतिरिक्त समयमा अर्जेन्टिनाको अग्रता। पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
0: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले सरकारको गाड़ी एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेको विषय र सरकारले 100 दिन पुगेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको एक्सप्रेस लेखिएको नीलो गाड़ी प्रधानमन्त्री जस्तै देखिने मान्छेले चलाइरहेका छन्। गाड़ीको अघिल्लो भागमा 2 तिर हात समातेर रवि जस्तै मान्छे बसेका छन्। अनि गाड़ी चलाइरहेका प्रधानमन्त्री जस्ता देखिने मान्छे रवि जस्ता देखिने मान्छेलाई भन्दैछन्, गाड़ी रोकिँदैन, ब्रेक लाउने जिम्मा तपाईँको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन सक्छौ। नमस्कार।

0: भएको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर कुलराज साईद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको पालिका घोषणा आउँदो 23 गते सुर्खेत जिल्लालाई नै घोषणा गर्ने तयारी।
1: कर्णाली नदीमा आइस खस्ता बेपत्ता भएका भनिएकाहरूको नाम सार्वजनिक खोजीका लागि गोताखोर सहितको टोली परिचालन।
0: विवाद र रस्ताकसीपछि कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित।
1: द पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम स्वरोमा प्रवेश। के बढेर अर्जेन्टिना बीचको खेल रोमाञ्चक बन्दै। हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। यसै गरी तपाई हामीलाई दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला अनि बर्दियाको रेडियो टाइगर सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि सुन्दै हुनुहुन्छ।
0: अब खबर विस्तारमा। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको पालिका घोषणा गरिएको छ। एक भव्य समारोहका बीच नगरपालिकाले 5 वर्ष मुनिका सबै बाल बालिकालाई राष्ट्रिय खोप कार्यक्रम अनुसार पाउनुपर्ने सम्पूर्ण नियमित खोप सुनिश्चित गरेपछि आवश्यक सबै मापदण्ड पूरा गर्दै पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको पालिकाले मान्यता प्राप्त गरेको हो। वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र गिरीले जन्मेदेखि 15 महिनाभित्रका बाल बालिकाले खोप तालिका अनुसार सबै खोप पूरा गरेको बताउनुभयो। उहाँले कुनै कारणले खोप लाउन छुटेका 16 देखि 59 महिनासम्मका बाल बालिकालाई स्थानीय तहको खोज तथा खोप अभियान मार्फत पहिचान गरी सबै मात्रा पूरा गरेपछि मात्र पूर्ण खोप सुनिश्चित तथा घोषणा गरेको प्रावधान गरिने प्रावधान रहेको बताउनुभयो। यस्तै वीरेन्द्रनगरमा जन्मेदेखि 15 महिनासम्मका 2,417 बाल बालिकाले नियमित खोप प्राप्त गरेका छन्। सर्वेक्षणका क्रममा भेटिएका थप 15 जना छुटेका बालबालिकालाई समेत खोप लगाइएको छ। यसै गरी 16 देखि 59 महिनासम्मका 7,608 बालबालिकालाई आवश्यक पर्ने सबै खोपको प्राप्त गरेका छन् भने अभियानका क्रममा भेटेका 69 जना छुटेका बालबालिकालाई पनि खोप लगाएर पूर्ण खोप सुनिश्चित गरिएको हो। यसअघि नगरका 16 वटा ओडालाई पूर्ण खोप सुनिश्चित ओडा घोषणा गरिसकेको थियो। सबै ओडाले आवश्यक मापदण्ड पूरा गरेपछि नगरपालिकालाई नै पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको पालिका घोषणा गरिएको हो। यस्तै कार्यक्रममा सम्बोधन गर्दै जिल्ला समन्वय समितिका प्रमुख तथा खोप जिल्ला खोप समन्वय समितिका अध्यक्ष गंगाराम सुनारले कट स्वास्थ्य क्षेत्रमा हासिल भएको उपलब्धिलाई दिगो बनाउन सबै सरोकारवालाहरूले निरन्तर सक्रियता आवश्यक रहेको बताउनुभयो। बढ्दो बसाई सराईका कारण विशेष गरी शहरी क्षेत्रमा खोप कार्यक्रमलाई निरन्तरता दिन प्रभावकारी बनाउन थप मेहनत आवश्यक रहेको पनि उहाँले बताउनु भएको छ।
1: यस्तै वीरेन्द्र नगरपालिकाका प्रमुख मोहनमाया ढकालले पूर्ण खोप सुनिश्चितता घोषणा नगरको स्वास्थ्य क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको भन्दै यसको दिगोपना कायम राख्नु साझा दायित्व भएको बताउनु भएको छ। पूर्ण खोप सुनिश्चितता घोषणा पालिकाका सम्पूर्ण नागरिक स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेवीका तथा सरकारवाला सबैको साझा मेहनतको उपलब्धि भएको उहाँले बताउनु भएको छ। कुनै पनि बाल बालिका खोपबाट वञ्चित नहोस् भन्ने उद्देश्यका साथ नगरपालिकाले नियमित अनुगमन जनचेतनामूलक कार्यक्रम र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा निरन्तर काम गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनु भएको छ। यस्तै नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका अध्यक्ष तथा जिल्ला खोप समन्वय समिति सदस्य मधुवन विष्टले हरेक बाल बालिकाले समयमै खोप पाउने वातावरण बनाउन संचारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सही सूचना प्रवाह जनचेतनामा अभिवृद्धि र खोप अभियानलाई प्रभावकारी बनाउन संचार क्षेत्रले निरन्तर सहकार्य गर्नुपर्नेमा जोड़ दिनुभएको छ।
0: दैलेखमा कर्णाली नदीमा हाइस्ट गाडी खस्दा बेपत्ता भएकाहरूको अझै पत्ता लागेको छैन। उनीहरूको नाम भने सार्वजनिक भएको छ। प्रहरीले बेपत्ता हुनेमा चालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका तुलाराम सुवेदी, सहचालक सुवेदीका भाइ रामप्रसाद सुवेदी, राजकोट 2 खड्का गाउँ कालीकोटका सृजना खड्का र पचाल झरना गाउँपालिका 9 कालीकोटका मेखे तिरुवा रहेको जनाएको छ। दैलेखका प्रहरी प्रमुख श्रवण कुमार विकले अहिलेसम्म 1 जनाको ज्यान गएको भन्दै अरू बेपत्ता यात्रीको खोजी जारी रहेको बताउनुभयो। ज्यान गुमाउने कालीकोटको पचाल झरना गाउँपालिका 9 का 54 वर्षीय जेखे तिरुवाको भएको र शनाखत भएको प्रहरीले जनाएको छ। उहाँले आज बिहानै बाटाको ताकर सहितको टोली खोजीका लागि परिचालन गरेको बताउनु भएको छ। सशस्त्र प्रहरीको छ जनाको विशेष कुताको टोलीले नदीको सम्भावित क्षेत्रमा खोजी गरे पनि तीव्र बहा र धमिलो पानीका कारण गाडीको कुनै अत्तपत्त पाउन नसकेको प्रहरीले जनाएको छ। गाडीमा कति यात्रु थिए भन्ने यकिन पनि नभएको यकिन नभए पनि तल डुङ्गसरको प्रहरी पोस्ट दर्ता भए अनुसार चारजना पुरुष र एकजना महिला रहेको पाइएको छ। सुर्खेतबाट कालीकोट हिँडेको कर्णालीपति 02001055 नम्बरको फोर्स गाडी 11 बजेतिर अस्ति चामुण्डा विनाशनी नगरपालिका 7 कर्णाली राजमार्गको साङ्गीतडा स्थित कर्णाली नदीमा खसेको थियो। गाडी सड़कबाट करिब 1 किलोमिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ। यता खोजीमा आवश्यक चासो नदेखाएको भन्दै केन्द्र र प्रदेश सरकारको आलोचना समेत भइरहेको छ।
1: यसैबीच हाम्रा साथी टेकराज केसीले दैलेखका प्रहरी प्रमुख श्रवण कुमार विकलाई हिजो साँझ खोजीको पछिल्लो अवस्था के छ भनी सुन्नु भएको छ।
2: खोजी कार्य भइरहेछ हजुर। अब हलसम्म अब हिजो एकजनाको त्यो भेटिएर हामीले एउटा दल पठाएको एउटा डेट डिक्लेयर गरिरहेछ, समाप्त भइसकेका छ। अब अरूको हकमा त हामीले खोजिरहेछौँ सर, अहिलेसम्म फेला परेको छैन।
3: अहिले गोताखोर परिचालन भइरहेको छ होइन सर? त्यहाँ
2: गोताखोर पनि परिचालन भएको छ। शस्त्र प्रहरीको 6 जनाको गोताखोर टोली हिजोबाट परिचालित भएको। अरू चाहिँ अब थप केही भेटिया छैन गाडी पनि अलिक।
3: अनि यो खास त्यो हाइसमा कति यात्रु हुनुहुँदो रहेछ भनेर यकिन भयो सर?
2: यात्रुहरू ठ्याक्कै यकिन गरे भन्न सकिने अहिलेसम्म रेकर्ड आएको छैन हजुर। त्यहाँ केही क्लियोहरूको आधारमा चाहिँ 5 जनासम्म चालक चाहिँ 5 जनासम्म हो कि भन्ने चाहिँ खुल्या छ। अरू विवरण चाहिँ अब हामी एउटा बुझ्दैछौँ हजुर।
3: त्यो दुर्घटनाको कारण चाहिँ के हुन सक्छ?
2: त्यो त दुर्घटना पनि अब त्यो बाटो त्यति असहज बाटो त होइन, त्यो बाटो सहज नै देखिन्छ। अब बाटोकै कारणले भन्ने स्पिड, अब गाडीको मेकानिकल कुराहरू, ड्राइभरको चलाएको अवस्थाको कुराहरू पनि हुनसक्छन्। अब ठ्याक्कै एकदिन त भएको छैन।
3: अब यो अन्तिममा सर, यस्ता खालका दुर्घटनाहरू भइरहन्छन्, सवारी दुर्घटनाहरू होइन, यो एकातिर सडक सुरक्षाको कारणले पनि हुनसक्छ, अर्को अब यो मापसे लगायतका अरू ओभर लोड बनाउने होइन, यात्रु क्षमता भन्दा बढी राख्ने पनि गरिएको छ। यस्ता सचेतनाका कार्यक्रमहरू दैलेखमा चाहिँ कसरी सञ्चालन भइरहेको छ?
2: सचेतनाको हिसाबले हामीले विशेष गरी सवारी दुर्घटना न्यूनीकरणको लागि अभियानकै रूपमा स्थानीय पालिकाहरूसित गरेर यो सचेतनामूलक कार्यक्रम दैनिक रूपमै गरिरहेको छ हजुर। त्यसमा चालक सचेतनाका कुराहरू, यात्रु पैदल यात्री सचेतनाका कुराहरू, विद्यार्थीहरूलाई गराउने कुरा भइरहेछन्। त्योदेखि लिएर अब नियमोल्लङ्घन, ट्राफिक नियमोल्लङ्घन गर्नेहरूको सन्दर्भमा आवश्यकता अनुसार हामीले कार्यवाहीको अवस्था छ। र अब अलिकति यसमा चालकहरू पनि अलिकति अवेर हुनु पर्यो। अब यो सवारी प्रयोगकर्ताहरू, अब पैदल यात्रीहरू, यात्रुहरू पनि अलिकति जागरूक भइदिनु पर्यो। ओभरलोड गाडीमा चढिदिनु भएन, त्यसमा केही लापरवाही छ भने प्रहरीलाई, ट्राफिक प्रहरीलाई खबर पनि गरिदिनुपर्छ होइन।
1: उहाँ हुनुहुन्थ्यो दैलेख प्रहरी प्रमुख श्रवण कुमार विक भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ, अहिलेलाई भने यो विश्राम।
4: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
5: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिस्टर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
6: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
4: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
6: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ दुखाई, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
5: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सिडिओ कार्यालयको सामुन्ने नेपालगंज बाँके।
4: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480 27590 र 081534328। फेरि सुन्नुहोस् है, 98480 27590।
7: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बस्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित भरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
8: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
0: प्राविधिक शिक्षालय वीरेन्द्रनगर 9 लाठी कोइली सुर्खेत। सम्पर्क फोन नम्बर 083-524-442, मोबाइल नम्बर 98-580-40-913 र 97-054-67-993।
9: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरी सँगै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको वीरनगरपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा, आउँदो 23 गते सुर्खेत जिल्लालाई नै घोषणा गर्ने तयारी, कर्णाली नदीमा हाइस गाडे खस्ता बेपत्ता भएका निकायहरूको नाम सार्वजनिक, खोजीका लागि गोताखोर सहितको टोली परिचालन लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। विवाद र रस्ताकसीका बीच कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित भएको छ। छबुते लिखित सहमतिसँगै कर्णाली प्रदेश सभाको अवरोध हटेको छ। सरकारले ल्याएको 35 अर्ब 39 करोड़को बजेट प्रदेश सभाको बैठकबाट पारित भएको हो। हिजो कार्य व्यवस्था समितिको बैठकमा छबुते लिखित सहमतिसँगै संसदको गतिरोध अन्त्य भएको थियो। आगामी आर्थिक वर्ष 2083-84 बजेटलाई लिएर प्रतिपक्षी दलहरूले गत मंगलबारदेखि अवरूद्ध गरेको कर्णाली प्रदेश सभा बैठक अवरूद्ध गर्दै आएका थिए। सहमति पत्र अनुसार कार्य विभाजन नियमावली विपरीत प्रस्तावित आयोजनाहरू कार्यान्वयन नगरिने सहमति समेत भएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयले नसमेटिदिएको भन्दै आफ्नै मन्त्रालयबाट आफ्नै निर्वाचन क्षेत्र दैलेखमा दुल्लु र भैरवीमा नागरिकको सुरक्षित आवास कार्यक्रम अन्तर्गत 5 करोड़ रकम छुट्याउनु भएको थियो। यसबारे पनि प्रश्न उठेपछि यसअघि मुख्यमन्त्री यमलाल कणेलले आफैले पनि संसदबाट नै कार्य विभाजन नियमावली विपरीतका कुनै पनि योजना कार्यान्वयन नहुने बताउनु भएको थियो। दोस्रो आयोजनाको प्रस्ताव तथा छनौट प्रक्रिया सम्बन्धी कार्यविधि 2082 निर्धारण गरेको बजेट सीमा भन्दा कम हुने गरी बजेट प्रस्ताव गरिएकोमा क्रमागत र सम्पन्न हुन बाँकी आयोजना बाहेक अन्य नयाँ आयोजनाहरू कार्यान्वयन नगरिने पनि सहमति भएको छ। प्रदेश सरकारले विगतदेखि नै टुक्री योजना नियन्त्रण गर्ने र व्यतिथि रोक्ने भन्दै कार्यविधि ल्याए पनि कार्यविधि अनुसार काम हुन सकेको छैन। यस्तै नयाँ प्रस्ताव गरिएका विभिन्न प्रतिष्ठानहरू, स्मृति भवन, फाउन्डेशन लगायतका सार्वजनिक महत्व बाहेकका संस्थालाई प्रस्ताव गरिएका कार्यक्रम कार्यान्वयन नगरिने पनि बताइएको छ।
1: कर्णाली प्रदेशको विद्युत मिटरको अभाव र सुर्खेतको लो भोल्टेजको समस्या समाधान हुने दावी गरिएको छ। नेपाल विद्युत प्राधिकरण प्रदेश प्रमुख र सुर्खेत वितरण केन्द्रसँग जानकारी लिएपछि ऊर्जा मन्त्री विराज भट्ट श्रेष्ठ ले समाधानका लागि पहल गरिने बताउनु भएको छ। प्रदेशमा माग भइरहेको 5,000 मिटर मध्ये 1,000 धन आपूर्ति भई तत्काल जडान प्रक्रिया अघि बढ़िसकेको र थप 3,000 मिटर 7 दिनभित्र उपलब्ध हुने दावी उहाँले गर्नुभएको छ। यस्तै सुर्खेतको लो भोल्टेज समस्या स्तर उन्नति अपग्रेड गर्न पनि केही महिनाभित्र नै सम्बोधन गर्नका लागि आवश्यक बजेट करिब 10 करोड़ रूपियाँ विनियोजन गर्ने निर्णय गरिएको पनि मन्त्री श्रेष्ठले बताउनु भएको छ।
0: अपाङ्गता भएका व्यक्तिहरूका लागि छुट्टै ऐन बनाउन सरकारवालाहरूले कर्णाली प्रदेश सरकारलाई सुझाव दिएका छन्। राष्ट्रिय आदिवासी जनजाति महासंघ नेपालको प्रादेशिक संरचनाहरूको संस्थागत सुदृढीकरण र अन्तर्प्रदेश स्तरीय संरचनागत सिकाइ आदान प्रदान कार्यक्रममा सहभागी भएका सरकारवालाहरूले यस्तो सुझाव दिएका हुन्। निर्वाणका सल्लाहकार कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिहरूको लागि छुट्टै ऐनको आवश्यक रहेको बताउनुभयो। उहाँले अपाङ्गता क्षेत्रमा बजेट विनियोजन हुने गरेको भए पनि सहायक सामग्री खरिद गरेर वितरण गर्नुभन्दा पनि ती सामग्री उत्पादन गर्ने गरी योजना बनाउन सुझाव दिनुभएको छ। यस्तै नेपाल आदिवासी संघ सुर्खेतका अध्यक्ष रहस्त गुरूङले अपाङ्गता भएका व्यक्तिहरूको पहुँच सबै क्षेत्रमा पुर्याउने गरी नीति बनाउनु पर्ने भन्दै यो कार्यक्रमले यस सम्बन्धीको बहसलाई बढ़ावा दिनुपर्ने सुझाव दिनुभयो। कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघका जानकी पुनले पनि सरकारले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिको लागि सहज वातावरण बनाउनु पर्ने सुझाव दिनुभयो। कार्यक्रममा विरूनगर नगरपालिका वडा नम्बर 1 का वडा अध्यक्ष दिनेश खत्री र वडा नम्बर 6 का वडा अध्यक्ष जनक रावलले पनि आफ्नो भनाइ राख्नु भएको थियो। यता कर्णाली प्रदेश सरकारले भने अपाङ्गता भएका व्यक्तिहरूको लागि रचनात्मक काम गर्दै आएको बताएको छ। सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले विभिन्न रचनात्मक काम गरेको बताउनुभयो। अपाङ्गताको क्षेत्रमा प्रदेश सरकारले स्थानीय सरकारसँग साझेदारी गरेर विभिन्न कामहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो। उहाँले कानून बनाउने विषयमा सरकारले प्रक्रिया अगाडि बढ़ाउने प्रतिबद्धता जनाउँदै कानून बनाउनु ठूलो विषय नभएको तर कार्यान्वयन गर्न ठूलो विषय भएको बताउनुभयो। कार्यक्रममा अपाङ्गता भएका आदिवासी जनजातिका लागि अनुसन्धान विकास केन्द्रको आयोजना तथा निर्माणको संयोजकत्वमा प्रादेशिक भेला एवं सिकाई कार्यक्रम सम्पन्न भएको हो।
1: बर्दिया तैयारी तथा आसपासका जिल्लामा बहने ससाना नदी तथा खोलाहरूको बहाव उल्लेख्य रूपमा बढ़न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यी क्षेत्र तथा आसपासका नदी र खोलाहरूमा पानीको सतह बढ़न सक्ने र आकस्मिक बाढ़ीको जोखिम भएको भन्दै महाशाखाले सचेत रहन सम्बन्धित सबैलाई आग्रह गरेको छ। नदी किनार खोल्सा तथा डुबान हुन सक्ने क्षेत्रमा स्थानीय वासिन्दालाई सतर्क रहन तथा अनावश्यक रूपमा नदी तर्न काम वा आर पार गर्ने काम नगर्न पनि महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ। भोली खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
10: डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
11: वन एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको शुरूआत सँगै वन जंगलमा डढेलो लाग्ने सम्भावना भएकोले डढेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
12: डढेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
10: डढेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोत विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
12: डढेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
11: डढेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डढेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
10: डढेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात फतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिच्यानलाई नष्ट गरी सुक्खा र रूख बनाउँदछ
12: र डढेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डढेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डढेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डढेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डढेलो नियन्त्रण कार्यमा जुटाउँ जुटाउँ। वनमा डढेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउं। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाउ।
11: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 084-420-156।
7: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बात चाहिँ।
14: प्रणाली प्रदेशभरिका नागरिकहरूका लागि आवश्यक पर्ने रगत निशुल्क रूपमा रक्त संचार केन्द्रबाट उपलब्ध गराइने जानकारी गराउँदछौ। वीरेन्द्रनगर नगरपालिका र नेपाल रेड क्रस सोसाइटी जिल्ला शाखा सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
15: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाड जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
15: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
16: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसिएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
15: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
16: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवा लागि
15: एचसीआरसी अस्पताल, चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150 र 081-535-151।
16: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
9: रेडियो भेरी एफएम।
1: तपाईँले सबैको मन छुने रेडियो भेरीसँगै विभिन्न एफएम रेडियोहरूमा पनि हामीलाई सुनिरहनु भएको छ।

0: ह्यारी साउटर र लुकास ह्यारिङटनले गोल गर्न सक्नु भएन। त्यस अघि खेलको 13 मिनटमा इमाम आसोरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाउनु भएको थियो, तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको क्लियरेन्स आफ्नै पोस्टमा छेद्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गरेको थियो। निर्धारित र अतिरिक्त समयमा 1-1 गोलको बराबरी भएको थियो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। त्यहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16 स्थान पक्का गरेको हो।
1: खेल खबरसँगै रेलाई बिहानको फेरि खबर सकियो। बिदा हुनु गेटसम्मका मुख्य मुख्य खबर फेरि एकपटक।
0: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पनि पूर्णखोप सुनिश्चित तथा दिगोपनाको पालिका घोषणा। आउँदो असार 23 गते सुर्खेत जिल्लालाई नै घोषणा गर्ने तयारी।
1: कर्णाली नदीमा आयसगाडी खस्ता बेपत्ता भएकाहरूको नाम सार्वजनिक। खोजीका लागि गोताखोर सहितको टोली परिचालन।
0: विवाद र रस्साकसीका बीच कर्णाली प्रदेश सरकारले ल्याएको बजेट पारित।
1: र पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16 प्रवेश। के बर्डेसँग अतिरिक्त समयमा संघर्षपूर्ण जितपछि अर्जेन्टिना अन्तिम 16 पुग्न सफल। हवस् कार्यलाई बिहानको भेरी खबर सकियो। अहिले 8 भेरी हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौ। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।

0: सुरक्षित ठाउँमा सरियो।
1: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
2: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
3: खुशीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
6: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
5: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSC, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
5: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइरोइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
3: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एकुनजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98-85-39-543। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
7: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz। गर्जन त सधैँ बाघ।

0: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त कताको तयारी हो?
1: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
0: अनि टिभीएस कम्पनी चाहिँ किन नि?
1: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जता पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाइ हो।
0: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
1: अब कता हुनु नि, हाम्रै भूमिकामा रहेको लाछा मोटरसाइकल वर्क सपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँ ठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
0: ठाकुर बाबा नगरपालिका एक भुरी गाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू, सम्पर्क मोबाइल नम्बर 98-154-6-81 र 98-164-24-650।
2: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ सिंह।

0: निजी पोलिक्लिनिकहरू मध्ये केपी पोलिक्लिनिक प्राली फुरी गाउँ बर्दियाले बर्दियामै पहिलो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोलिक्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथ रोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोलिक्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरी गाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0484 40 30 82।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाँझै।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौ, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ, बाघ छ।

0: Radio Tiger Studio Time. अहिले बिहानको 8 बजेको छ. यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक भृग बजार बर्दिया.
1: सबैजनालाई नमस्कार छ है.
2: नमस्कार.
1: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्. तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त. सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग

0: बाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउ।
1: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
2: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
3: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
2: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
3: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
2: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
3: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
4: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
5: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एजु नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एजु नजिकै भुरीगाउँ बजार, बर्दिया।
6: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

ब्रह्मा तस्मै श्री गुरवे नमः। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षामा रहेर तपाईँहरूलाई हार्दिक स्वागत गर्दैछु। उपस्थित भइसकेको छु म ज्योतिष पण्डित लक्ष्मण सुवेदी। तपाईँको प्रतीक्षाको घड़ीलाई समाप्त पार्दै हामी उपस्थित छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाई र मेरो कुराकानी रहनेछ र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान

0: प्रदान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97658 र 98142-73601 सिधा तपाईँ सम्पर्कमा भने आउन सक्नुहुनेछ। कार्यक्रम ज्योतिष तर्पणको शुरूवाती चरणमा छु। कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट। आज मिति 2083 साल असार 20 गते, आज शनिबार। तदनुसार ईस्वी सन् 2026 रह्यो। जुलाई 4 तारीक नेपाल सम्बत 1146 तथलागा रौद्र नाम संवत्सर श्री सूर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ कृष्ण पक्ष परम पवित्र पावन दिन। आजको दिनलाई सूर्योदयबाट हेर्दा चौथी तिथि रहेको छ। 11:38 बिहानको 9:53 धनिष्ठ नक्षत्र 16:41 बिहानको 11:54 पृथ्वीको 26:50 कौलवकरण 41:57 आज आनन्दयुगमा प्रवृद्ध युग रहेको छ। आजको दिन मानेको समय 34:29 बिहान सूर्योदय 5:14 जाँदा भयो। साँझ सूर्यास्त 7:02 जाँदा रहनेछ। अब पालो ग्रह गोचरको। सूर्य मिथुन राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कुम्भ राशिमा रहेका छन्। मंगल यतिखेरको अवस्थामा हेर्दा वृष राशिमा रहेका छन् भने बुध ग्रह मिथुन राशिमा छन्। बृहस्पति कर्कट राशिमा छन्। शुक्र सिंह राशिमा रहेका छन् भने शनि ग्रह मीन राशिमा, राहु कुम्भ र केतु भने सिंह राशिमा। आजको ग्रहहरूबाट यहाँ संकेत देख्न सकिन्छ। अबको जानकारी तपाईँको राशिफल कसरी व्यतीत हुन्छ, तपाईँका राशिले के भन्छन्, तपाईँको दिनलाई कसरी व्यतीत गर्न सक्छ तपाईँको राशिफलले, यो जानकारी गराउँछु। तर एउटा कुरो भनिहाले, हामी काठमाडौँ आउँदैछौ। काठमाडौँको लागि तपाईँसँग भेटघाट हुन सक्ने सम्भावना हाम्रो दिनहरूमा तपाईँलाई जानकारी गराउँ। यो केही दिन पछाडिको अवस्थामा हामी काठमाडौँमा रहनेछौ। सम्भवत हामी भोलि या पर्सिको दिनमा तपाईँलाई जानकारी गराउँछौ। यदि गतै काठमाडौँमा रहनेछौ भनेर त्यस पछाडि हामी काठमाडौँमा पनि तपाईँसँग भेटौँला। चिनाहरू बनाउन हेराउनको लागि अब भरतपुरमा पनि भेट्न आउन सक्छ। हाम्रो यात्रा अबको काठमाडौँको तयारी गर्दैछ। भूतमा विषय अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा पनि हामी लागिरहेका छौ। यतिखेर पालो तपाईँको राशिफलको के कसरी अनि कहाँ व्यतीत रहन्छ तपाईँका राशिफलको। राशिफलमा मेष राशिको लागि आजको दिनमा 1 अग्रस्थानको चन्द्रमाले आमदामी वृद्धि, तर राहुसँग बसेको चन्द्रमाले कहिले काहीँ क्षति पनि गर्न सक्छ। विशेष सावधानी अपनाएर अगाडि बढ्नुहोला। बोल्ने पेसाको लागि काममा सकारात्मक होला, अन्यथा काममा बिग्रिने योग छ। मन प्रसन्न रहने त हुने नै भयो, तर पनि अलिकति काममा विशेष विवादित सम्बन्धहरू रहन सक्छन्। विशेष ख्याल गर्नु, झुटो आरोपको सामना गर्नुपर्ने सम्भावनाको योग राशिबाट संकेत देख्न सकिने योग रहेको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथसाथमा पारिवारिक रमझमबाट पनि दिन शुभ राशिबाट संकेत देख्न सकिने योग छ। कर्कट राशि हुनेको लागि गर्दै आएका कामबाट उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज देखिए तापनि भित्री कारण भने बिग्रन सक्छ। आजको कामले भोलिलाई केही अप्ठ्यारो स्थितिहरू आउनु पर्न सक्ने युग रहेको छ। उन्नति र प्रगतिको लागि विशेष ध्यान दिँदै अगाडि बढ्नु। तपाईँको लागि केही सकारात्मक ऊर्जाका साथसाथमा उन्नति र प्रगतिको लागि पनि केही कुराहरूमा सकारात्मक हुनु आजको लागि देखिएको छ। कर्कट राशिले सावधानी अपनाउनु, घमण्ड नगर्नु, किनभने ग्रहमा हेर्दाखेरि यतिखेर लग्नमा बृहस्पति छ, तर चन्द्रमाले स्थान दिएको छैन। ध्यान दिनुहोला, शुभ हुन्छ। सिंह राशि हुनेको लागि काम र कर्तव्यहरूबाट धेरै कुरामा उन्नति र प्रगतिको लागि राम्रो रहने योग रहेको छ। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाहरू देख्न सकिएको योग छ। मन प्रसन्न रहनेछ। आजको दिनमा उन्नति र प्रगतिकोमा पनि शुभ आजको राशिबाट संकेत सिंह राशिलाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने युगहरू देख्न सकियो। मान सम्मानमा वृद्धि हुन्छ। नबनेका काम बन्दै जान सक्ने युगहरू सम्भावनाहरू देख्न सकिएको छ भने गर्दै आएका हरेक काममा तपाईँको लागि धेरै कुरामा सहज हुने आजको राशिबाट संकेत ग्रहमा कन्या राशिबाट संकेत देख्न सकिने योग छ। आजको दिनबाट सहज हुने हल्का योगहरू देखिएको छ। मन प्रसन्न रहनेछ। आजको दिनमा गर्दै आएका हरेक कामबाट पनि सफलता मिल्नेछ। आजको दिनबाट धेरै कुरामा सहज हुने हल्का योगहरू राशिबाट तुला राशिलाई देख्न सकियो। मान सम्मानमा पनि वृद्धि रहनेछ। वृश्चिक राशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुनेछ। मन परेका व्यक्तिसँग भेटघाट हुनुका साथसाथमा आजको दिनमा तपाईँको लागि सकारात्मक ऊर्जा मिल्ने योग देखिएको छ भने मान सम्मानमा पनि वृद्धि आजको ग्रहबाट वृश्चिक राशिलाई संकेत देख्न सकिन्छ। धनुराशि हुनेको लागि आजको दिनमा उन्नति र प्रगतिहरूको लागि धेरै कुरामा सहज हुँदा मन प्रसन्न रहनेछ। तपाईँको लागि दिन सकारात्मक बन्दै जाने खालको योगहरू देखिएको छ भने मान सम्मानमा पनि वृद्धि आजको राशिबाट धनुराशिलाई संकेत देखिएको छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योगहरू राशिमा सह देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहनेछ। आजको दिनमा तपाईँको लागि दिनमा सकारात्मक ऊर्जा हुनुको साथसाथमा मन परेका व्यक्तिहरूसँग पनि भेटघाट रहनेछ। तपाईँको लागि दिनमा धेरै कुरामा सहज हुने खालका योगहरू देखिएका छन् भने गर्दै आएका धेरै कुरामा सहज हुनेछ। तपाईँको लागि उन्नति र प्रगतिको लागि काममा सफलता बन्न सक्ने योग राशि मकरले संकेत देखाएको छ। चन्द्रमा भए पनि आज राहुसँग भएको चन्द्रमाले दुःख दिन सक्छ। काममा अधुरोपनहरू देख्न सकिने योग रहेको छ। मान सम्मानमा वृद्धि रहन्छ। आटेका ताकेका कामहरूबाट पनि सहज हुने आजको राशिमा संकेत कुम्भ राशिलाई देख्न सकिने योग रहेको छ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुन्छ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ भने गर्दै आएका हरेक काममा तपाईँको लागि उन्नति र प्रगतिको लागि वातावरण राम्रो बन्दै गइरहेको छ। आज मीन राशिको लागि काममा सकारात्मक ऊर्जा मिल्ने खालको योग पनि राशिमा संकेत छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने घेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी रहन्छौं र तपाईसँग भएका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा कुराकानी र तपाईसँग भएका विशेष भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न जानकारी र तपाईँहरूसँग भएका विशेष कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौं। हामी यतिखेर तपाईँलाई प्रत्यक्ष रूपमा कुराकानी गराउँदै अगाडि बढ्नेछौ। दुईटा नम्बरको ध्वनि तरङ्गबाट हामी उपस्थित हुनेछौँ तपाईँसँग 98453 97658 र 98143 601 सम्झिन सक्नुहुनेछ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। ए भगवान्, जय श्री कृष्ण।
1: जय श्री कृष्ण गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? युवराज नेपाल भोजपुरको गुगनेबाट बोल्नु भएको हो। कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ युवराजी त्यहाँबाट?
1: म त अहिले कुनै पनि सुनेको छैन, अहिले भोजपुर बन्द भएको लगभग 22 दिन जतिको
0: रेडियो भोजपुर बन्द भएपछि खासै रेडियो सुन्न पाउनु भएको छैन?
1: रेडियो सुनेको छैन।
0: अनि हाम्रो पात्रोबाट सनातन रेडियो नेटवर्कमा कार्यक्रम बस्छ भन्ने कुरो थाहा छ कि छैन? ल ठिक छ, अहिले कार्यक्रममा आउनुभयो कसको बारेमा हेर्न चाहनुहुन्छ? अलि आवाज ठुलो गरिदिनु होला, अनि साल महिना गते समय भनिदिनु त।
1: 2062 साल जेठ महिनाको 22 गते।
0: जेठ महिनाको 22 गते के बार थियो?
1: आइतबार।
0: कति बजे?
1: बिहान 6 बजे।
0: ठ्याक्कै 6 बजे हो?
1: हजुर।
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
1: भोजपुरै हो।
0: भोजपुर जिल्लामै हो?
1: हजुर।
0: तपाईँको छोरीको लागि यहाँबाट हेर्दाखेरि राशिको नाम चाहिँ
1: हो?
0: छोरा हो। 62 सालको जेठको 22 गते राशिको नाम अमृत नाम आउँछ, मेष राशि हुन्छ। जेठ महिनाको कृष्ण पक्षको चतुर्दशी भन्ने तिथिमा जन्म भएको छ। लग्न रहेको छ मिथुन लग्न। मिथुन लग्नको मालिक बुध, बुध गएर 12 स्थानमा अलिकति अशुभ मानिन्छ यसलाई, अन्यथा अहिलेको लागि सङ्कटा भन्ने ग्रह र राहु भन्ने ग्रह चलिरहेको छ। राहुको शान्ति विशेष प्रकारले गर्ने, पूजापाठ गर्ने र गुरु चण्डले परेको छ। तपाईँको घर परिवारमा अलिकति पितृको शोकहरू परेको छ, को छ त्यसलाई शान्तिहरू गर्ने, पूजापाठहरू गर्ने है। अरू के छ विशेष जिज्ञासा? यस्तो मान्छेले त टेक्निकल विषय पढ्नु पर्थ्यो, तर राहु चल्या छ, बिग्रिन सक्छ यो एउटा। जागिरमा सरकारी पनि राम्रो छ, तर बिहिबार व्रत बस्नु भयो भने अझ धेरै कुरामा राम्रो हुन्छ। अलिकति मान्छे लजाउने स्वभावको लजालु स्वभावका हुन्छन्, ग्रहहरू ठिकै छन्। राहुको शान्ति चाहिँ अनिवार्य रूपमा गर्नु पर्यो। राहुको 18,000 पल्ट जप, गुरु चन्द्रले परेको छ यसको लागि महामृत्युञ्जय जप र बिहिबार व्रत उपासनाहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है।
1: अनि यो आफ्नो जन्मथलोमै बसाइ हुन्छ कि अरू ठाउँमै बसाइ हुन्छ?
0: आफ्नो जन्मथलो त पितृले दोष गरेको छ, अर्कै ठाउँमा सर्नु पर्ने युग छ।
1: लगभग कति वर्ष लाग्छ सर्नलाई?
0: यो 21 वर्ष पूरा भइसकेपछि बल्ल दिनहरू आउँछन्। 21 वर्ष पछि पनि राहुको शान्ति गर्नु अनि बल्ल राम्रो हुन्छ है। हजुर।
1: अनि यो उसका खाचबारीमा रहेको 900 नयाँ अभियान एफएममा बजाउन मिल्छ?
0: खाचबारीमा रहेको 900 अभियान एफएममा?
1: हजुर हजुर, नयाँ अभियान।
0: तपाईँ कहाँ हुनुहुन्छ अहिले?
1: अहिले म यहाँ भोजपुरमा हुँ।
0: भोजपुरको यो कुन ठाउँ पर्छ?
1: भोजपुरको टेम्पीमा यो चल्दै,
0: भोजपुरको टेम्पीमा अहिले पनि अभियान एफएम बजिरहेको छ?
1: त्यो पर्छ
0: ए हुन्छ। त्यसलाई अस्ति पनि एकचोटि कसले भन्नुभएको थियो, सल्लाह गर्दैछौँ हामी है। छुट्टिन्छ राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौँ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्दै तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा हामी लागिरहेका छौँ। कोही जिज्ञासु यतिखेर लाइनमा हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। राधे राधे हजुर। प्रभु कहाँदेखि को बोल्दै हुनुहुन्छ? रेडियोको भोलमलाई सानो गरिदिनु होला भन्दै थिए, उहाँको फोन डिस्कनेक्ट भइसकेछ। हामी प्रत्यक्ष रूपमा कुराकानी गर्छौँ, आवाजलाई यतै फर्कियो, तपाईँसँग बोलेको कुराहरू तपाईँले लाउड स्पिकर पार्नुभयो, तपाईँले होइन रेडियो ठुलो पारेर फोन गर्नुभयो भने फोन डिस्कनेक्ट हुन्छ। अनुशासित भएर साल महिना गते र समय लिएर आउनुहोला। महिना भन्दाखेरि वैशाख जेठ असार साउन भदौ असोज कार्तिक भन्नुहोला, एक दुई महिना भन्नुभयो भने अनि फेरि फोन डिस्कनेक्ट हुन्छ, ध्यान दिनुहोला। त्यही भएर कपीमा लेखेर प्रष्ट रूपमा बुझिने हिसाबमा आउनुभयो भने तपाईँ र मेरो कुराकानी हुन्छ, कोही जिज्ञासु हुनुहुन्छ। राधे राधे हजुर भन्दै थिएँ, फोन डिस्कनेक्ट भयो। हामी प्रत्यक्ष रूपमा कुराकानी तपाईँसँग गरिरहेका छौँ र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जानकारीहरू दिने प्रयास गर्छौँ। को हुनुहुन्छ? राधे श्याम प्रभु।
2: जय श्री राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर तपाईँ? भास्कर जी, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ? पुर्चोडीमा रेडियो बैतडीबाट सुन्दै हुनुहुन्छ? अरू बेला पनि सुन्नु भएको थियो कि आज मात्रै हो कार्यक्रम सुन्नु भएको छ?
2: सधैँ सुन्छु, अघिल्लो दिनदेखि त्यो लिपुलेखमा सुन्थे,
0: हजुर
2: आज रेडियो बैतडीमा सुन्दै।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ यतिखेर?
2: म छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
2: 2072 साल माघ महिनाको 6 गते,
0: माघ महिनाको 6 गते
2: बुधबारको राति,
0: बुधबारको राति
2: 3:15
0: 3:15 के बारको राति, फेरि के बारको बिहान चाहिँ? फेरि
2: बुधबारको राति अनि बिहिबारको बिहान।
0: कति गते राति, कति गते बिहान?
2: 6 गते राति अनि 7 गतेको बिहान।
0: कुन जिल्लामा भयो जन्म?
2: बैतडी जिल्लामा।
0: छोरा कि छोरी हो? छोरा हो। 2072 सालको माघ महिनाको 6 गते 3:15 मृगशिराको दोस्रो भावमा नाम जोडिएको छ। राशिको नाम बुधराज वृष राशि हुन्छ। द्वादशीको दिनमा जन्म भएको छ। लग्नमा शनि एकदम एकुरो जिद्दी स्वभावमा हुन्छन्। पढाइमा असाध्यै धेरै कमजोरी हुन्छ किनभने राहु चलिरहेको छ, राहु सँगसँगै अब भ्रामरी पनि चल्नेवाला छ र फेरि विद्यास्थानमा बृहस्पतिको दृष्टि छ, यसले गर्दा विद्या चाहिँ असाध्यै राम्रो हुनुपर्ने हो। पढाइमा अलिकति कमजोरी भयो, शान्ति गरिदिएदेखि भोलि छोरो डक्टर इन्जिनियर पढ्ने खालको युक्ति छ होइन। ग्रह चाहिँ एकदम बिग्रिएको छ, शान्तिहरू गरेर ग्रहका पूजापाठहरू गर्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है। राहु भन्ने ग्रहको शान्ति गर्नु ल, बुझ्नुभयो कि? यो बच्चाको लागि वृष राशि हो, ग्रह चाहिँ भयङ्कर बिग्रिएको छ, शान्ति गराउनु है। अहिले छुट्टिन्छु, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको हामी तपाईँलाई जानकारी दिने प्रयास गर्दैछौ। यतिखेर 98453 97658 र 98142773601 तपाईँ सिधा हाम्रो सम्पर्कमा रहेर हामी तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौँ है। हामी भूत भविष्य अनि वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौँ। 98453 97658 र 98142773601 सिधा तपाईँ र मेरो कुराकानी रहनेछ। भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा लागिरहेका छौं। हामी हरेक दिन तपाईँहरूसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। फोन गर्न सक्नुहुनेछ, दुईटा नम्बर यतिखेर बिल्कुलै खाली छ। खाली भएको समयमा फोन गर्नुभयो भने तपाईँ र मेरो कुराकानी रेडियोबाटै रहनेछ। जहाँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हामीसँग प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयास गर्छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म यता सङ्घ सभाबाट कुसुम बराइली।
0: शङ्खुब सभाबाट कुसुम बराइली बोल्दै हुनुहुन्छ। कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुर?
3: म सङ्घ सभा।
0: अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
3: मेरो भदाको बारेमा।
0: भदाको साल महिना गते समय भनिदिनु त।
3: 2083 साल।
0: 2083 साल
3: जेठ महिना।
0: जेठ महिना
3: 3 गते।
0: 3 गते
3: 12:30 दिउँसोको बिहानको।
0: 12:30 दिउँसो हुन्छ, बिहान हुँदैन नि 12:30 त है?
3: हो।
0: कहाँ जन्मिनु भयो? अनि 12:30 पनि बिहान भन्ने अन्त कस्तो हो भन्नुहुन्छ? 12:30 पनि बिहान भन्छ नि त, दिउँसो मध्य दिन भन्दैन नि 12:00। 2083 सालको जेठ महिनाको 3 गते छोरा कि छोरी भन्नुभयो? के बारको जन्म अरे?
3: आइतबारको
0: हो। यहाँबाट हेर्दाखेरि अब के देखिन्छ ग्रहमा भने नि, ग्रहको विशेष गरी कृतिका नक्षत्रको चौथो भावबाट एबाट नाम आउँछ, एकराज नाम आउँछ है। अब यो एकराज नाम आउँछ, वृष राशि हुन्छ, काल सर्पयोगको लक्षण देखिएको छ, राति पोल्ने, झस्किने, तर्सिने, बिरामी भइरहन्छ होइन। यो आमा र बुवाको सम्बन्धमा अलिकति खटपट ल्याउन सक्छ, विशेष कालसर्पको शान्ति गर्ने, कालसर्पको कवचहरू धारण गर्ने, धेरै कुरामा राम्रो हुन्छ है।
3: हुन्छ, अनि अनि आमा बाबाको सम्बन्ध चाहिँ कस्तो हुन्छ?
0: मैले भने त आमा बुवालाई जति अप्ठ्यारो पार्ने खालको योग छ, मैले भनिसकिनँ भर्खरै।
3: अनि घरको वास्तुहरू?
0: वास्तुहरूको लागि ठिकै छ, कालसर्प योग छ, बुवा आमाको अलिकति सम्बन्धहरू बिग्रिन सक्छ, विशेष ध्यान दिनुहोला। अरू सबै कुरामा ठिक छ है। ग्रहलाई शान्तिहरू गर्ने, ग्रहलाई पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नुभयो भने तपाईँको लागि धेरै कुरामा राम्रो हुने खालको योग छ है। त
3: अनि पूजा चाहिँ कुन कुन बार गर्नुपर्छ गुरु?
0: काल सर्पको पञ्चमीको दिनमा सुनको सर्पहरू बनाएर पूरा रूपमा विधि गर्नुपर्छ, गुरुदेवहरूसँग सल्लाहमा रहनु होला है।
3: हुन्छ, अनि उसको रङ चाहिँ?
0: उसको रङको लागि 1 अङ्क पूर्व दिशा रातो रङ राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे।
3: अनि गुरु उसको के अरे राशि त कुन पो भन्नुभयो?
0: वृष राशि हुन्छ, सेकेन्ड राशि है, दोस्रो राशि।
3: उसको भविष्यमा गएर कस्तो हुन्छ?
0: भविष्यमा तपाईँले कति शान्ति गर्नुहुन्छ त्यही अनुसारले भर पर्छ। अहिले छुट्टिन्छु, राधे राधे।
3: राधे राधे गुरु।
0: कार्यक्रममा हुनुहुन्थ्यो, यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गरिसक्नु भएको छ शङ्खुसबाट। हामी प्रत्यक्ष रूपमा तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा छौँ। एकैछिन छोटो विश्राम लिन्छु, विश्राम बस्ति उपस्थित हुन्छु, सँगै रहनुहोला।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण। भूत र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा
6: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
6: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
7: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
8: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
7: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
8: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिलेतपाई सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम जति सुन्दरपुरको व्यवसायमा छौं र तपाईँ सँगका विशेष जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। 98453 97 58 र 98 142 73 601 सीधा सम्पर्कमा रहेर हामी तपाईँसँग कुराकानी गर्छौं र भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौं। 98453 97 58 र 98 142 73 601 सीधा सम्पर्कमा रहन्छौ। कोही जिज्ञासु तपाईँ पनि बन्न सक्नुहुनेछ। यतिखेर आइसक्नु भएको छ, कोही इशारा प्राप्त भएको छ। राधे श्याम प्रभु, जय श्री कृष्ण। ए प्रभु, राधे राधे।
1: हजुर, राधे राधे गुरु।
0: आवाज त गयो त, कता गयो कता गयो आवाज? को बोल्दै हुनुहुन्छ, कहाँबाट होला यतिखेर? को बोल्दै हुनुहुन्छ अर्घाखाँचीबाट यतिखेर? बिनकला अधिकारी।
1: हजुर,
0: कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँहरू? छोरीको साल महिना गते समय भन्नु त?
1: 2059 साल
0: वैशाख महिनाको 4 गते
1: बुधबार बिहान 8:34
0: बिहानको 8:34 जाँदा कुन जिल्लामा भयो जन्म चाहिँ? अर्घाखाँचीमा भयो है। यहाँबाट हेर्दाखेरि के देखिन्छ भने तपाईँको छोरीको लागि 59 सालको वैशाखको 4 गते बुधबार 8:34 जन्म भयो। रोहिणी नक्षत्रको चौथो भावबाट बुबाट नाम आउँछ बुद्धि माया अथवा बुद्धि देवी। वृष राशि हुन्छ, पञ्चमीको दिनमा जन्म भएको छ। लग्नमा माङ्गलिक पनि परेको छ अनि राहु पनि छ, शनि पनि छ। यसले तीनटा ग्रह अशुभ ग्रहले सप्तम स्थानमा दृष्टि गर्दा वैवाहिक जीवनमा चक्राचुर भएर बिग्रिने योग छ, भनेको बिहा बिग्रिन्छ। के भयो बिहा? छैन, अलिकति यो मान्छेको बिहामा धेरै ख्याल गर्नुहोला। भोलि दुईटा बिहा, तीनटा बिहा अथवा बिहा गरेको मान्छेसँग प्रेम गर्ने अथवा अन्तर्जातमा हुने केही न केही दोषहरू लाग्न सक्छ, विशेष ध्यान दिनुहोला। पैसाको लागि आत्तिनु पर्दैन, महालक्ष्मी परेको छ, पैसा धेरै कमाउने युग परेको छ है। सबै कुरा ठिक छन्, अलिकति माङ्गलिक शान्तिहरू गर्दै अगाडि बढ्नु। अहिले यो छोरीको लागि ग्रहमा दोषहरू युक्त ग्रहहरू छन्, शान्तिहरू गराउँदै पूजा पाठहरू गराउँदै अगाडि बढ्नुहोला। अझ 25 वर्षमा राहु पनि थियो भने पढाइ पनि डिस्टर्ब भयो, राहुको पनि शान्तिहरू गर्दै अगाडि बढ्नु राम्रो हुन्छ है।
1: हजुर,
0: राहु भन्ने ग्रहको दोष परेको छ, शान्तिहरू गर्दै ग्रहका पूजा पाठहरू गर्दै अगाडि बढ्नुहोला, धेरै कुरामा राम्रो हुन्छ है। होइन, पढाइ राम्रो छ, राहुले डिस्टर्ब गर्न सक्छ, विशेष ध्यान दिनु। विद्याको लागि, पैसाको लागि प्रेरणा गर्नु छोरीलाई है। तर के छ भने वैवाहिक जीवन चाहिँ एकदमै धेरै बिग्रिन सक्ने योग छ, यसलाई ध्यान दिनु। मैले पनि भने अब र पनि फेरि राहुले कहिलेकाहीँ सङ्गतहरू बिगारिदिन सक्छ, विशेष ग्रहको शान्तिहरू गर्दै ग्रहको पूजा पाठहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। त अरू केही अरू सबै कुरामा ठिक छ, आँचिनु पर्दैन। ग्रहको शान्ति स्वस्ति पूजा पाठहरू गर्दै अगाडि बढ्नुहोला राम्रो हुन्छ। तर वैवाहिक जीवनमा धेरै कुरामा समस्या पर्ने भएकाले विशेष ध्यान दिनु राम्रो हुन्छ है। त मैले भने त बिहामा चाहिँ दोष लाग्छ, विशेष हेराएर कोराएर शान्तिहरू गरेर अगाडि बढ्नु है। अहिले छुट्यौं राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर, हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। हामी प्रत्यक्ष रूपमा तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने एउटा प्रयासमा लागिरहेका छौं। 98453 97 58 र 98 142 73 601 सिधा हामी तपाईँसँग भएका विभिन्न जानकारी अनि तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान समयका जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी हरेक दिन यसै गरी तपाईँहरूसँग उपस्थित भएर धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ। 98453 97658 र 98142-73601 सिधा रूपमा सम्पर्कमा हामी रहनेछौँ। प्रत्यक्ष रूपमा कुराकानी र प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयास गर्छौँ। हामी प्रत्यक्ष रूपमा कमेन्टहरू पनि हेरिरहेका छौँ। कमेन्टमा आज देविका पोखरेल कुमाईजीको कमेन्ट आएको छ, राजेश गुरुदेव आजबाट चाहिँ रेडियो खोटाङ बन्द भयो कि हो क्यारा भन्नुभएको छ, किन हो कुनै यति धेरै निराश पनि हुनुहुन्न? कहिलेकाहीँ प्राविधिक समस्याहरू आउन सक्छन्, प्राविधिक समस्याले हुन सक्ने सम्भावना मात्रै हो है। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी प्रत्यक्ष रूपमा भूत भविष्य अनि वर्तमान सम्बन्धीको जिज्ञासाहरूको समस्याको समाधान गर्छौँ। कोही जिज्ञासु हुनुहुन्छ? ए भगवान्, राधे राधे प्रभु।
2: राधे श्याम गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? शङ्खुवसभाबाट अर्पणजी बोल्दै हुनुहुन्छ। कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ अर्पणजी यतिखेर? कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो छोराको बारेमा।
0: छोराको साल महिना गते समय भनिदिनु त।
2: 2080 साल
0: मङ्सिर महिना
2: 13 गते
0: बुधबार
2: बेलुकाको 7:56
0: 7:56 बेलुका। कुन जिल्लामा भयो जन्म? शङ्खुवसभा। 2080 साल मङ्सिरको 13 गते
2: गुरु
0: हजुर
2: 8:56
0: भन्नुभयो। 8:56 बेलुका हो?
2: हजुर बेलुकीको।
0: कुन जिल्लामा भयो जन्म?
2: शङ्खुवसभामा
0: भयो है। यहाँबाट हेर्दाखेरि के छ भने 80 सालको मङ्सिरको 13 गते 8:56 जन्म भयो। राशिको नाम चाहिँ आराधना नक्षत्रको पहिलो पावबाट कुबाट कुसुम अथवा छोरा हो।
2: हजुर हजुर
0: कुबेर नाम राखिदिनु, मिथुन राशि हुनुहुन्छ, तृतीयाको दिनमा जन्म भएको छ। लग्न कर्कट छ, असाध्यै राम्रो लग्न हो। कर्कट लग्नको मालिक चन्द्रमा 12 गएर बस्छ, चिसो असाध्यै लाग्न सक्छ। 13 वर्ष 7 महिनासम्म राहु छ, राहुले अलिक स्वास्थ्य बिगार्छ। अब सानो बच्चालाई अब सुरुमा पढ्नमा असाध्यै गाह्रो हुन सक्छ, पढाइमा र स्वास्थ्यमा ध्यान दिनु, अरू पछिका दिनमा राम्रै हुन्छन्। के छ विशेष जिज्ञासा? बाबा आमासँगको सम्बन्ध पनि ठिकै छ, नराम्रो छैन। ग्रहहरू ठिकै छन्, राम्रै छन्। शान्तिहरू गर्दै ग्रहका पूजापाठहरू गर्दै अगाडि बढ्नु भयो भने झनै राम्रो हुन्छ, आत्तिनु पर्दैन है। हजुर अहिले पहिले राहुको शान्ति गरौँ न। बल्ल त छोरो स्कुलमा भर्ना हुने बेला भएको छ
2: अनि यो घरको वास्तुहरू
0: वास्तुहरूको लागि पनि ठिकै छ, यहाँबाट त्यस्तो नराम्रो देखिँदैन। पहिले राहुको शान्तिहरू गरौँ, चिसोबाट एकदम धेरै जोगाउनु होला, अरू सबै कुरोमा ठिक छ है। बुझ्नुभयो? 2 अङ्क राम्रो हुन्छ, अनि कालो रङ राम्रो, सेतो रङ राम्रो हुन्छ, रातो पनि राम्रै हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी हामी दिने प्रयासमा लागिरहेका छौँ। 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा हामी आउने गर्छौँ र तपाईँको बारेमा विशेष चर्चा र परिचर्चाहरू गर्दै हामी तपाईँसँग उपस्थित भएर तपाईँको बारेमा विशेष जानकारी अनि भूत भविष्य र वर्तमान समयका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेका छौँ। हामी हरेक दिन प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयासमा छौं। यतिखेर 98453 97658 र 98142 73601 सम्झिन सक्नुहुन्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: गुरु राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म डोटीबाट हर्क मल्ल हुँ गुरु।
0: डोटीबाट हर्कजी बोल्दै हुनुहुन्छ, कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हर्कजी यतिखेर?
3: म बडीकेदार एफएम गुरु।
0: बडीकेदार एफएमबाट सुन्दै हुनुहुन्छ। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो साल महिना गते समय भनिदिनु त।
3: 2045 साल वैशाख 12 गते आइतबार अनि बिहान 9:45
0: कुन जिल्लामा भयो जन्म चाहिँ?
3: डोटी हो गुरु।
0: डोटी जिल्लामै भयो जन्म। यो हजुर आफ्नै हो?
3: आफ्नै गुरु।
0: 2045 वैशाख 12 गते 9:45 बिहान। राशिको नाम ओम कुमार कर्कट राशि हुन्छ, लग्न मिथुन लग्न छ, लग्नको मालिक बुध राजु परेको छ। सरकारी जागिरमा असाध्यै राम्रो थियो अनि आठौं माङ्गलिक छ, एउटा आठसँग बिहा गरेर बिहा गर्नु पर्थ्यो, विवाहमा दोष लाग्छ है
3: हजुर गुरु।
0: के गर्नुभयो, दुईटा बिहे गर्नुभयो?
3: दुईटा बिहा होइन गुरु, मैले हजुरले भने जस्तै आठसँग बिहा गरे गुरु। मैले पहिला यो गएको मक्सिरको महिना अनि बिहा गरे गुरु, मैले बिहा पहिला गरेको थिएँ अनि आठसँग बिहा गरे गुरु यो मक्सिरको महिना।
0: दुईटा बिहे भयो नि त, एउटा आफ्नो घरको पत्नीसँग अर्को आँखको बोर्डसँग, दुईटा बिहे त भयो त भएन?
3: भयो गुरु।
0: अन्त चाहिँ कतै नहिँड्नु होला अब है, अहिले अन्त पनि हिँड्न मन बढी लाग्छ क्या, मन श्रृङ्ग हुन्छ है, लेडी देखेपछि बोलिहालौँ जस्तो लागिहाल्छ होइन
3: गुरु। अब त्यस्तो पहिला हुन्थ्यो होला,
0: अहिले आँखसँग बिहे गरेपछि हुँदैन?
3: छैन गुरु,
0: भनेपछि दोष कट्यो। राम्रो छ, ठिकै छ, अहिले आँटिनु पर्ने त्यस्ता केही पनि छैन। अहिले तपाईँ 38 वर्षको उमेरमा हुनुहुन्छ, धान्य भन्ने ग्रह छ, 36 वर्षदेखि 39 वर्षभित्रमा धेरै कुरामा राम्रो हुनुपर्ने, घर घरेलु किन्नु पर्ने, उन्नति प्रगति गर्नुपर्ने भन्छ शास्त्रले, के भयो उन्नति चाहिँ?
3: अलिअलि त्यस्तै भएको छ गुरु, अलिअलि भनौँ अब 36 वर्षको बिचमा अलिअलि जग्गा भएर तराईतिर।
0: त्यही त घडेरी घर भनेको त्यही त हो नि होइन, राम्रै छ, ठिकै छ, आँटिनु पर्दैन। र पनि बेला बेलामा ग्रहका शान्तिहरू गर्ने, पूजापाठ गर्ने अझै गर्दै गर्नुभयो भने झनै राम्रो हुन्छ है
3: गुरु।
0: हजुर,
3: मेरो आँखा 81 कमजोर भएको गुरु, त्यही केही दोष हो कि गुरु?
0: आज उसले मोबाइल ल्यापटप धेरै हेर्नुभयो होला, सामान्य हुन सक्छ, त्यसलाई धेरै ठुलो कुरो मान्न पनि भएन। र पनि मैले अघि पनि भने, बेला बेलामा ग्रह शान्तिहरू गर्दै गर्नु होला अझ राम्रो हुन्छ क्या। मान्छेले ग्रहलाई मान्छेले विश्वास गर्दैनन्, ग्रह भनेको एकदम डेन्जर कुरा हो क्या।
3: हजुर न गुरु, यस्तो भन्नु खोजेको कि
0: हजुर,
3: मेरो आँखा एकदमै एकचोटि मान्छे चिन्न नसकिने भए गुरु, एकाकी डक्टरी गरेर केही पनि देखिन्न गुरु।
0: अहिले पनि बिग्रिरहेको छ?
3: हजुर हजुर, त्यही भएर सम्झ्यो गुरु।
0: त्यस्तो यहाँबाट त खासै बिग्रिने खालको कुरा त छैन, आँखामा त सूर्य र चन्द्रमाको गति हेर्ने हो, सूर्य पनि उच्च छ, चन्द्रमा पनि सुगृही छ, नराम्रो ग्रह त छैन त्यस्तो, अब केही अरू नै कारण भयो हुन सक्छ।
3: ट्रिटमेन्टमा छैन गुरु, मैले कति खर्च गरिसके होइन, तर ट्रिटमेन्टमा कुनै छैन, नसा यताउता कुनै पनि छैन सर गुरु। इन्डिया गरे, नेपालमा गरे होइन, 81 भयो
0: मेरो। कति भयो त्यस्तो भएको?
3: मलाई 68 सालदेखि भयो गुरु, 68।
0: अब ग्रहमा त्यस्तो त यहाँबाट केही पनि देखिँदैन, 68, 69, 70 भने सेल्फ पहिले रहेछ है
3: हजुर। ट्रिटमेन्टमा कुनै पनि छैन गुरु, मेरो आँखा पनि राम्रै छ, कुनै ऊ छैन खराब होइन
0: हजुर,
3: आँखा एकदम राम्रो छ। तर म अहिले पहिला 81 त्यस्तो भयो अनि ट्रिटमेन्टमा इन्डिया गरे गुरु।
0: पहिले के हुन्छ भने यो प्रेसरहरूले हाम्रो आँखामा बिग्रेको हुनसक्छ, त्यो त अब हामीलाई सबै थाहा हुँदैन हेर्नु डक्टरी कुरा, तर ग्रहमा तपाईँको आँखा बिग्रिने छैन, राम्रो चिना छ, एउटा माङ्गलिक मात्रै परेको हो, अरू सबै कुरामा ठिक छ, त्यस्तो आँटिनु पर्दैन है।
3: हुन्छ गुरु, हुन्छ
0: राधे राधे।
3: अनि गुरु शुभ अङ्क?
0: 1 अङ्क राम्रो हुन्छ, रातो रङ राम्रो हुन्छ, पूर्व दिशा राम्रो हुन्छ, अहिले छुट्टिन्छु। राधे राधे।
3: हस् गुरु, राधे राधे।
0: हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौँ र हामी तपाईँसँग भएका विशेष जिज्ञासा र समस्याको समाधानहरू गर्ने प्रयासमा लागिरहेका छौँ। हामीलाई एउटा कमेन्ट आएको छ, म्यासेज भन्नेलाई म्यासेज आइरहेको छ, म्यासेजमा लेख्नुहुन्छ, गुरुदेव राधे राधे नाम खोलाउन चाहिँ भनेर पठाउनु भएको छ। शङ्खुब सभा आउँदा दिङ्ला आउने कुराले असाध्यै खुसी लागेको थियो, तर आइदिनु भएन। हुन सक्छ हाम्रोतिर मान्छे कम हुनु भएर होला भन्नुभएको छ। त्यस्तो होइन, हामी दिङ्ला आउँछौ, दिङ्ला नआउने भन्ने कुरा होइन। दिङ्लाबाट धेरै मान्छेहरू आउनु भएको छ, दिङ्ला फेरि आए अझ धेरै, नेपाल डाँडा चोगी डाँडा कता कताबाट आउने मान्छे पनि धेरै हुनुहुन्छ है गुरुदेव भन्नुभएको छ। त्यसो भएको हुँदा हामी दिङ्ला नआउने होइन, आउँछौ। हामी खाँदबारी पनि आउँछौ, खाँदबारीबाट पनि मलाई त दिउँसो फोन गरेर आज भोलि धेरै मान्छेले, हामी त खेतीबारीमा व्यस्त थियौं गुरु, असोज कार्तिकतिर फेरि आइदिनु न एकचोटि भन्नुभएको छ। असाध्यै धेरै फोन आएको छ। मैले अहिले तपाईँलाई भनौँ, म जस्तै पाँच थर जान्छु, बर्दिवास जान्छु भन्दैछु नि, धेरै फोन त्यहाँबाट भन्दा मलाई खानबारीबाटै आइरहेको छ भनेको संस्थाबाट, दिङ्लाबाट पनि फोन आइरहेको छ दिङ्ला आउनु पर्यो भनेर, धेरै हुनुहुन्छ अहिले यहाँ आउँदा। मैले फेरि पनि भने, मैले अस्ति पनि भनेको थिएँ, म यहाँबाट हिँडिसकेपछि फोन गरेर कहिले आउने नभनिदिनु होला है भनेको थिएँ, अब कसले मान्छ र होइन। फेरि पनि फोन गरिरहनु भएको छ, फोन गरिरहनु भएको छ। त्यही भएर हामी यतिखेर भरतपुरमा छौँ, अब केही दिन पछाडि काठमाडौँ जान्छौँ। त्यस पछाडिको दिनहरू हामी तपाईँलाई जानकारी दिँदै अगाडि बढ्नेछौँ। हामी तपाईँलाई प्रत्यक्ष रूपमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिँदै हामी तपाईँहरूसँग जोडिएका छौँ र प्रत्यक्ष रूपमा कुराकानी भूत भविष्य अनि वर्तमान समाजका विशेष जिज्ञासाहरूको समस्याको समाधान हामी गर्ने एउटा प्रयासमा लागिरहेका छौँ। 9843597658 र 9812473601 सिधा सम्पर्कमा रहेर हामीसँग भएका विभिन्न जानकारीहरू दिएर हामी तपाईँसँग जोडिएका छौं। हामीलाई धेरै ठाउँबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। हिजो रेडियो तेह्र थुमको लागि पनि फोन आइरहेको छ, हामीलाई रेडियो नयाँ अभियानको लागि पनि फोन आइरहेको छ। हामी सम्पर्कमा रहेका छौं। तपाईँहरू जहाँ हुनुहुन्छ हामीलाई सुन्न चाहनुहुन्छ, हामीलाई यो रेडियोमा कार्यक्रम प्रसारण गरिदिए हामी मजाले सुन्थ्यौं भन्ने भयो भने हामीलाई सम्पर्क गर्नुहोला। एकचोटि फोन गर्दा फोन लागेन भने अर्कोचोटि फोन प्रयास गर्नुहोला। के भयो कुराकानी भन्न हामीलाई चासो देखाउनु भयो भने हामी तपाईँले भनेको रेडियोसँग सहकारी गर्न तयार छौं। हाम्रो मात्र एउटा प्रयास के हो भने तपाईँलाई घरमै बसेर राशिफल तपाईँको बारेमा, चिना टिप्पणी विश्लेषणको बारेमा सबै कुरा घरबाटै जानकारी होस् भन्ने हाम्रो मात्र एउटा प्रयास हो। तपाईँ प्रत्यक्ष रूपमा कुराकानी र भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। 9843597658 र 9812473601 सिधा रूपमा सम्पर्कमा रहेर तपाईँसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी दिन्छौं। अहिले एउटा रोशन तामाङजीले कमेन्ट गर्नुभएको छ, छोरीको बारेमा हेर्न चाहन्छु, मकवानपुरदेखि हो भन्नुभएको छ, नम्बरमा फोन गर्नुहोला। अर्को टेकराज भट्ट लेख्नुहुन्छ, राधे राधे गुरुजी, म बागलुङबाट हो गुरु, तपाईँ मेरो ठाउँतिर नै आउनुहुन्छ कि नै भन्नुभएको छ। टेकराजी कुन ठाउँमा हुनुहुन्छ बागलुङको, बागलुङमा कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ, तपाईँले जानकारी गराउनु भयो भने हामी आइहाल्छौ, तपाईँहरूले हामीलाई फोन गर्नु पर्यो, आउन सक्छौ है। प्रज्ञा घिमिरे, राधे राधे गुरु, म फिकलबाट, फिकल एफएमबाट दैनिक रूपमा सुन्छु भन्नुभएको छ। आज पनि कार्यक्रम सुन्दै गर्नुभएको होला। अलिकति फिकल एफएमले कहिलेकाहीँ कार्यक्रम प्रसारण नगर्दा धेरैको गुनासो आइरहेको, यहीँबाट जानकारी गराएँ। हामी हरेक दिन तपाईँहरूसँग जोडिएका छौं, आज पनि कार्यक्रमको यतिखेर अन्तिम भागमा आइसकेका छौं। भोलि बिहान तपाईँ र मेरो भेट पुनः रेडियोमा रहनेछ, तपाईँसम्मको लागि भनि आज दिनुहोस्। तपाईँको दिन आनन्दमय रहोस्, मंगलमय रहोस्। राधे राधे।

0: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: ओइ सन्जु, कहाँ हो के यति हतार हतारमा?
2: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
1: अरे अरे सपना, तिमी कता जान लागे कि?
3: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
1: ए रमेश, पर्ख न, कता हिँडेको के?
4: कहाँ रहने दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ मारे म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
1: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
4: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
1: प्रोपराइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-37582।
5: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भुरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
6: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz। गर्जन

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ।

0: लगायत क्षेत्रमा नागरिकले भोग्दै आएको समस्या समाधान गर्दै अर्थतन्त्र सुधार र विकास निर्माणको क्षेत्रमा सरकारले गति बढ़ाउन नसकिरहेको विश्लेषकको टिप्पणी छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाह बालेनले त्रिभुवन विश्वविद्यालय सहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाल, त्यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, राजर्षी जनक विश्वविद्यालयमा श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त हुनुभएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिलाई नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजो पद तथा गोपनीयताको शपथ समेत गराउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नाघेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डा बेन्द्रा सैनी नगरपालिका साथ साङबे तडाबाट कर्णाली नदीमा खसेको मिनीबसमा रहेका 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खण्डका मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका माझी गाउँका हुनुहुन्छ। सिर्जना कालीकोटको राजकोट नगरपालिका 2 खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालीकोटको पचाल झरना गाउँपालिका 1 का बासिन्दा हुनुहुन्छ। दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायक उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू 4 जना सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। 1055 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कणेलले हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री कणेलले हिजो कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै स्रोत साधन परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो। छलफलमा वहाँले अहिलेसम्म सुरक्षा निकायबाट खोजी तथा उद्धार भइरहेका कामको प्रशंसा गर्दै आवश्यकता अनुसार हेलिकप्टरबाट परिचालन गरी खोजी गर्न निर्देशन दिनुभएको हो। यसैबीच गोताखोरको थप जनशक्ति कुरिन्टारबाट पनि

0: दुर्घटनास्थलमा पुग्ने क्रममा छ। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेस प्रदेशको साथै कोशी, बागमती र गण्डकीको तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई क्षेत्रका एक दुई ठाउँमा भने ठूलो पानी पर्न सक्ने सम्भावना छ। अब विदेशको खबर। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रु बस भीरबाट खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्हुवाले जनाएको छ। तीव्र गति र क्षमताभन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुङ्गै ढुङ्गा भएको भीरमा खसेको प्रारम्भिक अनुमान गरिएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेलिरहेका छन्। अमेरिकाको कन्सास सिटी रंगशालामा भइरहेको खेलमा खेलको 90 मिनट चलिरहँदा कोलम्बियाले एक गोलको अग्रता बनाएको छ। उसले खेलको पहिलो हाफमा नै गोल गरेको हो। खेलको 14 मिनटमा जोन आरियासले गरेको गोलबाट कोलम्बियाले अग्रता बनाएको हो। फुटबल इतिहासमा कोलम्बिया र घानाबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको हो। यो खेलको नतिजासँगै अन्तिम 16 समीकरण पनि पूरा हुनेछ। यसैबीच फिफा विश्वकप फुटबलमा निकै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको छ। अमेरिकाको मियामी रंगशालामा आज बिहान भएको नकआउट खेलमा केप भडे अर्जेन्टिनासँग 3-2 गोलले पराजित भयो। खेलको निर्धारित समय 1-1 बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी गोल फर्कायो। त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जित निकाल्दै अर्जेन्टिनाले प्री क्वार्टर फाइनलमा स्थान बनाएको हो। 2-2 बराबरी अवस्थामा केप भडेका डिनियाको उपहार गोलमा अर्जेन्टिनाले 3-2 जित निकाल्न सफल भयो। पहिलो पटक विश्वकपमा सहभागिता जनाएको केप भडेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गर्यो। यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेस्सीले आजको 1 गोल सहित 7 गोल गरिसकेका छन्। अब अर्जेन्टिनाले अन्तिम 16 इजिप्टसँग खेल्नेछ। चारबन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकार गठनको आज 100 दिन, धेरै प्रतिबद्धता पूरा हुन बाँकी, सुशासन कायम गर्ने सकारात्मक प्रयास। प्रमुख निर्वाचन आयुक्तमा कार्की तथा आयुक्तहरूमा सुब्बा र वाग्लेको नाम सिफारिश। तिर्वी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त। कर्णाली नदीमा खसेको मिनी बसमा रहेका 5 जनाको शनाखत। हेलिकप्टरबाट पनि खोजी गर्न निर्देशन। आज दिउँसो र राति पनि पानी पर्ने सम्भावना। पाकिस्तानमा यात्रु बस भीरबाट खस्दा 40 जनाको ज्यान गयो, 8 जना घाइते। र विश्वकप फुटबलमा नकआउट चरणको अन्तिम खेलमा अहिले कोलम्बिया र घानाले खेल्दै प्रतिस्पर्धात्मक खेलमा केप भडेला हराउँदै साबिक विजेता अर्जेन्टिना अन्तिम 16।
1: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।
2: जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै फुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खड़कलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
2: एक
6: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी? म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
7: विजय सुनचाँदी पसलमा नै किन नि?
6: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया। सम्पर्क नम्बर 9848638058। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो। राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 9580252002 र 9820441461।
8: आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
7: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
8: जहाँ पाए त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त, त्यही जाने हो नि।
9: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनोट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेसल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री। सम्पर्क मोबाइल नम्बर 9842858950 र 9840807761।
10: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सबैजनालाई नमस्कार छ है।
1: नमस्कार।
0: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
2: यसका लक्षणहरू के के हुन्?
0: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
2: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
2: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
3: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
4: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन्छ सधैँ बाघ सँगै।

0: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
1: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लास्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको इसिजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बाथरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौला सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुर बाबा नगरपालिका एक, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984 40 30 82।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ, भाग छ।
3: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ।
4: बाबा, मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
5: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप फुरीगाउँमा जाने नि।
6: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ।
7: अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सप पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सप, भुरीगाउँ बजार, बर्दिया।
8: के तपाईँलाई दिशा गर्दा मलद्वारमा

0: गरगहना, रानीहार, छटके तिलहरी, चूड़ा, तिलहरी, चन्द्रमा, झुम्की, बिन्दिया जस्ता आधुनिक किसिमका गरगहना, चाँदीका गहनाहरू ग्यारेन्टीका साथ तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सुनचाँदीमा शुद्धता नै हाम्रो पहिचान हो, साथै ज्यालामा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
0: प्रोप्राइटर विजय सुनार, विजय ज्वेलर्स, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9815480401 र 9686949140।
2: गर्जन छ सधैँ, बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: सिटीको खबर। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, डार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
1: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
1: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपल्ट कुरा चलाउ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
1: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाई?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
7: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
6: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
7: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
6: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
7: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
8: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुरबाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
0: यो हो रेडियो टाइगर 90.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।

0: ¿Qué es todo esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que checar.
1: नमस्कार म भजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास निर्माण प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकार र राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड़। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकट आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम संचालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:45 क्यानाडा र मोरक्को खेल्ने। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। प्रधानमन्त्रीको सचिवालयका अञ्चल केन्द्रीयमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ। गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र सोभियो खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो। 100 बुँदामध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेशहरू पर्दछन्। 33 बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ। 31 बुँदामा काम शुरू भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन। कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ। सरकारले विकल्प विनै सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनै दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमुन पीरियड भनिन्छ। सांसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएको अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा सुन्ने समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरीदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यक्तिका विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो। बाढ़ी र पहिरो कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोगी वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मर्मत सम्भारका लागि माग गर्नुभयो। सांसद नरबहादुर विश्वले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। मल खरिदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत र नेपालको खरिद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा पारेको प्रभाव विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बाल बालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्यधिक प्रयोगले एन्टीमाइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढ़ेको चेतावनी दिनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँको भनाइ छ। रिजालले नियमित पैदल यात्रा गर्न, शिक्षा प्राणायाम गर्न, ऊर्जाको मितव्ययी प्रयोग गर्न, सार्वजनिक गाड़ीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति श्री जिनपिङका ग्लोबल इनिसिएटिभ कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनुपर्ने बताउनुभयो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी

0: क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
0: फोन 0556-94-333-4995-555।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीको सुविधा बाबतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अडियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, सञ्चित विधा र औषधि उपचार बाबतमा अन्य रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसै कार्यालय 20 गतेसम्म मात्र भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ। देशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बागस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं सोका कुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्रांगणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार 23 जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 वर्षीय खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मुज्तबा घाइते हुनुभएको थियो। अहिले मुज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव विस्तार गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। खेल खबर, फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 3:00 पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्त तथा स्विजरल्याण्ड र कोलम्बियालाई खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले 6 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यान आकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी। जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका बनाए। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति 11:15 क्यानाडा र मोरक्को खेल्ने।
4: गर्जन सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ। त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
7: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू रिङ्गटा लाग्ने

0: सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
1: मेडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
0: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि? अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: खुशीको खबर, प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एग्रो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोपराइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एग्रो नजिकै भुरीगाउँ बजार, बर्दिया।
5: अब कोहलपुर नेपालगंज जानै नपर्ने गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सुरुवात भएको छ।
1: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
6: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
1: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
6: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
5: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
6: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँमा, जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
5: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया, वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अन्कल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-53-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 MHz। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
4: ये नानी कता हिँड्यो बा? आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरानी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त दा।
5: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
6: हो, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली, मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
7: लक्ष्मी, ए लक्ष्मी, अफिस जाने बेला भइसक्यो, मेरो कोट प्यान्ट ल्याऊ त।
8: ए लिनुस् त।
7: यो होइन नि, बम्बई टेलर्समा सिलाएकोलाई ल्याऊ न, त्यो राम्रो छ कि।
8: बम्बई टेलर्समा सिलाएको मात्रै लगाउने भए आजै गएर अर्को एक जोड सिलाएर ल्याउनुहोस् न त।
7: अर्को जोड त सिलाउने नै हो, त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
8: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
7: यो कोट प्यान्ट त हाम्रै भुरीगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
9: हाम्रो यहाँ थान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपर मूल्यमा पाइन्छ।
10: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98-484-45-875।
11: जीत पुरवाली, यह साल तो निश्चिंत हो गवा गए।
12: हाँ, तब पतलिए याद करो तो जूटे राय लागा था। पानी जब बरसत रहा तब इतना आनंद से कहाँ बैठे मिला था। सोचो तब नदी किनारे के घर पानी पड़े लागे कि जू घबराए लागत रहा।
11: हाँ तो भले सही समय पर नदी के किनारे से सुरक्षित जगह पर चल गवा।
13: बरसात के मौसम में बाढ़ के खतरा ज्यादा होता है, यही नाते बाढ़ से बचे खरती पहले से तैयारी और सावधानी अपनावा जाए। नदी नारा में पानी अगर बढ़ा है तो सतर्क हो जावा जाए। एम्बुलेंस, सुरक्षा निकाय, स्वयं सेविका सबके संपर्क करे, सूची तैयार पारा जाए। एकाएक जरूरत पड़े वाला सर सामान के झोला तैयार रखा जाए। सतवे बरसात के समय में रोग लागे जोखिम ज्यादा हो नाते पानी उबाल के पिया जाए, सर सफाई में ध्यान दिया जाए।
14: प्लान इंटरनेशनल नेपाल और भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बांके के साझेदारी में बर्दिया जिला में संचालन हुई रहा विपद पूर्व तैयारी उत्थानशीलता और सबलीकरण परियोजना द्वारा जनहित के खातिर जारी संदेश।
8: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोग्यका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया प्रोपराइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 98482974
2: नमस्कार तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाजै

0: भरिरहँदा त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन,
1: जहाँ पाए त्यहाँ नास्ता खाने कुरा पनि त भएन,
0: जहाँ पाए त्यही जाने पनि होइन, भरिरह बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ हेर त त्यही जाने हो नि। साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका एक भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डारण नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर भीम बहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98482859950 र 98480979761।
1: ये है आपका रेडियो, रेडियो टाइगर बर्दिया की आवाज, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

0: नसर्ने रोग छिट्टै बढ्दै, ध्यान नदिँदा जीवन खत्तम हुँदै, सन्तुलित खाना खाऊ, व्यायाम हरेक दिन गरौं, धूम्रपान र मदिरा टाढा राखौं, तनावलाई नियन्त्रण गरौं। आजको निर्णय भोलिको जीवन उज्यालो हो। नसर्ने रोगबाट जोगियौं, स्वस्थ जीवन अपनाऊ। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
1: छोरी त ठुली भइसिन्।
3: हजुर,
2: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
1: छोरी त ठुली भइसिन्। कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
1: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौ कि?
1: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो? अब त्यो कसरी थाहा पाउने त दाइ?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ, र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: बुढी ल, मलाई अफिस जान लेट भइसक्यो। खै मेरो कोट प्यान्ट ल्याउनु भने छिटो।
7: ला, म त हिजो कोट प्यान्ट नै धुन बिर्सेछु नि बुढा। मैले हजुरलाई कति चोटि भनिसके एक जोड कोट प्यान्ट अर्को सिलाउनु भनेर, कहिले मान्नुहुन्न। एउटा धुँदा अर्को त लगाएर जानुहुन्थ्यो नि। अफिस जाँदा पनि त्यही एउटै कोट प्यान्ट, बजार जाँदा पनि त्यही, घरमा बस्दा पनि त्यही लगाएर बस्नुहुन्छ। कति पैसाको लोभ मान्नुहुन्छ कि बुढा? अब त भनेको मान्नुहोस् न।
6: कुरा चाहिँ बुढीको पनि ठिकै हो। मैले कोट प्यान्ट नसिलाउने भने हो र? पल्ला घरको स्यामी अनि तिम्रो देवर हरेके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
7: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोराछोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
6: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी। हाम्रै भुरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्णा टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त। खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याउन, मलाई हतार भइसक्यो।
7: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्णा टेलर्सका विशेषताहरू।
8: हजुर, हाम्रो यहाँ कोट, स्टफ कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्टका साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
7: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-51-84-78।
8: कर्म स्टोर एन्ड टप कृष्णा टेलर्स, ठाकुरबाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
9: उन्नत जातका तरकारीका बिउ बिजन, कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
10: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
9: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै भुरीगाउँ बजारको उही चिज परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
11: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
12: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सिर्जना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 9869-20-111।
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 90.2 मेगाहर्ज। गर्जन छ सधैँ।

0: के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
1: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
2: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
0: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
2: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
1: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
0: डाक्टर अनिल कुमार चौधरी।

0: ल मरेन के हो
1: हेर त रगत रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ
0: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिच बाटोमा बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
0: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज
2: and Babu.

अनि बाबुलाई धेरै धेरै माया गर्नुहुने हाम्रो तपाईँ दर्शकहरूलाई धन्यवाद। हाम्रो भिडियोलाई अझै बढी लाइक, शेयर र सब्सक्राइब गरिदिनुहोला।

0: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर एक दुई र तीन महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 को लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा एक महिने इन्टरनेट कोर्स, एक महिने प्रोग्रामिङ कोर्स, तीन महिने बेसिक कोर्स, तीन महिने ग्राफिक कोर्स, एक महिने एकाउन्टिङ कोर्स, तीन महिने हार्डवेयर कोर्स, तीन महिने मोबाइल रिपेयरिङ कोर्स,
1: छ महिने डिप्लोमा कोर्स, एक वर्ष प्रोफेसनल डिप्लोमा कोर्स, एक वर्ष डिप्लोमा कोर्स, तीन महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
0: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ। साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी, सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
1: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ बाजे।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz, गर्जन छ सधैँ बाजै।
1: नानी एन्ड बाबु,

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
2: उन्नत जातका तरकारीका बिउजी झन् कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो।
3: पछि नेपालगञ्ज गुलेरियातिर गएको बेला ल्याउला नि।
2: कहाँ त्यस्तो भन्नुभएको हजुर? हाम्रै खुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन, मल, कीटनाशक विषादी पाइन्छ नि।
4: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन, मल खाद, कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
5: उन्नत जातका बिउ बिजन, कीटनाशक औषधि, कुखुराका दाना, चल्ला, भाँडाहरू, रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर खडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649201।
0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
4: यति बेला साँझको 6 बजेको छ।
6: यस्तो

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजन र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा 20 अर्ब बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी। आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ीले क्षतिग्रस्त संरचना मरमत पछि रसुवागढ़ी जलविद्युत आयोजना पुनः सञ्चालनमा 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोडियो।
1: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी, प्रदूषण बढ्दा जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई।
0: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा, कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोक कार्यक्रम शुरू।
1: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज

0: पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त सान्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने हो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र पकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले आफ्नो 100 दिने कार्य अवधिको प्रमुख उपलब्धि सार्वजनिक गरेको छ। सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता शिक्षक

0: शासन क्षेत्रमा दलीय ट्रेड युनियनहरू खारेज गरी राजनीतिक तटस्थता कायम गरेको र विश्वविद्यालयका उपकुलपति तथा विभिन्न देशका राजदूत नियुक्तिमा पहिलोपटक खुल्ला प्रतिस्पर्धा र योग्यता प्रणाली लागू गरेको सरकारको दावी छ। सय दिने उपलब्धिको पूर्ण विवरण उज्यालो अनलाइनमा
1: यसैबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी सय बुद्धि कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदेम्बीको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डा बनाउने निर्णय गरेको छ। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाफदेही बनाउन थप सक्रिय भूमिका निर्वाह गर्ने कांग्रेसको निर्णय छ। कांग्रेसले सरकारका मन्त्रालयहरूको कार्य सम्पादनमाथि निरन्तर निगरानी गर्ने नीति पनि लिएको छ। यस्तै नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बालेन्द्र सरकार शाह नेतृत्व सरकारका सय दिन पूर्ण रूपमा असफल भएको टिप्पणी गर्नुभएको छ। बुटवलमा पत्रकारसँग कुराकानी गर्दै प्रचण्डले नागरिकलाई जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा यो सय दिन पूर्णत असफल भएको टिप्पणी गर्नुभएको हो। यस्तै नेकपा एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो सय बुद्धि प्रतिबद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनु भएको छ। ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको सय दिने कार्यकालले देशलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो।
0: यसैबीच स्वतन्त्र नागरिक समाजले वर्तमान सरकारको सय दिनको कार्यकालले नागरिकमा अपेक्षित आशा जगाउन नसकेको टिप्पणी गरेको छ। सरकारको सय दिनको समीक्षा गर्न आज काठमाडौँको माइतीघरमा आयोजित कार्यक्रममा वक्ताहरूले सरकारका काम कार्यवाहीबारे मिश्रित प्रतिक्रिया दिएका छन्। कार्यक्रममा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकार बनेपछि महँगी बेरोजगारी र लोकतान्त्रिक संस्थामाथि हस्तक्षेप बढ़ेको आरोप लगाउनुभयो। सरकारले संसदलाई भूमिका विहीन बनाएको अध्यादेश मार्फत कानून संशोधन गरेको र भ्रष्टाचार नियन्त्रणमा पक्षपातपूर्ण व्यवहार देखाएको उहाँको दावी छ। यद्यपि शिक्षा क्षेत्र र केही प्रशासनिक सुधारका कामलाई भने सकारात्मक रूपमा हेरिएको छ। शिक्षाविद प्राध्यापक डाक्टर नारायण कोइरालाले कक्षा 10 र 12 को नतिजा छिट्टै सार्वजनिक हुनु पाठ्यक्रम सुधार र विद्यालय म्यापिङ हुनु उत्साहजनक रहेको बताउनुभयो। यस्तै राजनीतिक विश्लेषक देवेश शाहले भ्रष्टाचार विरूद्धको अभियान सरकारी जग्गा अतिक्रमण हटाउने काम र ड्राइभिङ लाइसेन्स

0: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका छन्। विधेयक स्वीकृत गर्नु अघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ पनि सम्बन्धित मन्त्रीहरूले आज दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
1: महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवा कर्मचारीहरूको सुविधा बापतको रकम असार 25 गतिसम्म निकास गरी भुक्तानी गर्न गराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाषन्द्र अडियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीहरूको सुविधा मध्ये उपदान सञ्चित विदा र औषधि उपचार बापत पाउने रकम भुक्तानी गर्नु गराउन अनुरोध गरेको बताउनुभयो। यसरी कार्यालयले असार 20 गतिसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ।
0: बितेका तीन दिन देशका धेरैजसो ठाउँमा वर्षा भएकोमा आज तुलनात्मक रूपमा कम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सुदूरपश्चिमको एक दुई ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा पानी परेको भए पनि एक दुई ठाउँ बाहेक अन्यत्र ठूलो पानी परेन। पछिल्लो तीन घण्टामा मकवानपुरको सिलिङ्गे, भक्तपुरको थाथली, खोटाङको ऐसलु खर्क, प्युठानको सेउलीवाङ लगायतका ठाउँमा 20 मिलिमिटर भन्दा धेरै पानी परेको भए पनि देशका धेरै ठाउँमा पानी परेको छैन। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बेलुका र राति भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाही लगायतका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। केही दिनदेखि पानी परिरहेको र मनसून सक्रिय रहेको हुँदा कुनै ठाउँमा 81 ठूलो पानी परेर विपज्जन्य घटना हुन सक्ने भएकोले सावधानी अपनाउनु पर्ने महाशाखाले जनाएको छ। यो हप्ता धान रोपाई हुने गरी वर्षाको आशा रहेको भए पनि धेरै ठाउँमा रोपाई गर्न पर्याप्त पानी नपरेको किसानहरूले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
1: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारका 100 दिनका उपलब्धि, सार्वजनिक मन्त्रालय घटाउँदा 20 अर्ब रूपियाँ बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजतासँगै शासकीय सुधारका काम तीव्र भएको दावी, सरकारको 100 दिन उपलब्धिमूलक नभएको विपक्षी दल र स्वतन्त्र नागरिकको टिप्पणी, राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 4 विधेयक स्वीकृत गर्यो, आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गरे।
0: बाँकी खबर, दैलेखको चामुण्डा वृन्दा शैली नगरपालिका वडा नम्बर 7 साङ्गे ताडाबाट कर्णाली नदीमा खसेको मिनी बस र बेपत्ता यात्रुहरूको खोजीका लागि चितुवनको कुरिन्टारबाट विशेष उपकरण सहितको गोताखोर टोली परिचालन भएको छ। सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बक सहित घटनास्थल पुगेको हो। ती उपकरणको प्रयोग गरी भोलिदेखि खोजी कार्यलाई थप तीव्र बनाउने प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी, सहचालक रामप्रसाद सुवेदी, सृजना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ। जोखे तिरुवाको शब फेला परिसकेको छ। प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकका अनुसार गाड़ी र अन्य 4 खोजी भइरहेको छ। दुर्घटनाग्रस्त गाड़ीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकेको

0: छैन। गएको वर्ष असार 24 गते लेन्दे खोलामा आएको बाढ़ीले क्षतिग्रस्त बनेको रसुवागढ़ी जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत पुनः राष्ट्रिय प्रसारण लाइनमा जोड़िएको छ। आयोजनाका अनुसार 111 मेगावाट क्षमता भए पनि राष्ट्रिय विद्युत प्रणालीको माग अनुसार अहिलेलाई 74 मेगावाट मात्र उत्पादन गरिएको छ। नेपाल चीन सीमामा रहेको भोटेकोशी नदीको जलस्रोत उपयोग गरी निर्माण गरेको यो आयोजना नेपालका महत्वपूर्ण जलविद्युत आयोजना मध्येको एउटा हो। आयोजनाले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परे पनि छोटो अवधिमै चालनको अवस्थामा पुगेको रसुवागढ़ी जलविद्युत कम्पनीका कार्यकारी निर्देशक सत्यराम जुवाखाले बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण सुरुङभित्र पसेको भेलले बिगारेका विद्युत गृहका उपकरणहरूको मरमत, बालुवा ठिग्राउने पोखरीको सफाई तथा अवरोध हटाउने, हाइड्रो मेकानिकल तर्फका सम्पूर्ण मरमत तथा पुननिर्माणका काम सम्पन्न भइसकेका छन्। आयोजनाले प्रयोग गर्ने पुल संरक्षणका लागि तटबन्ध निर्माण तथा जोखिमयुक्त ठाउँमा आवश्यक संरक्षणका काम समेत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो। अब नदीको पानी नयाँ गेट मार्फत फिल्टर गरेर सुरुङभित्र पठाउने व्यवस्था मिलाएकोले आयोजना 111 मेगावाट पूर्ण क्षमतामा विद्युत उत्पादन गर्न सक्षम भइसकेको कम्पनीले जनाएको छ। बाढ़ीका कारण आयोजनामा 3.5 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति पुगेको कम्पनीको अनुमान छ। प्राविधिकहरूको अनुसार बाँध क्षेत्र बाहेक आयोजनाका सबैजसो संरचना भूमिगत भएकाले पहिरोबाट प्रत्यक्ष असर पर्ने सम्भावना भने कम छ।
1: जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बाल बालिकामा परेको प्रभाव विषय अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5-2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बाल बालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्याधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधिको काम गर्ने जोखिम बढ़ेको भविष्यमा औषधिको काम नगर्ने जोखिम बढ़ेको उहाँको चेतावनी छ। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सर सम्मको जोखिम बढ़ाइरहेको उहाँले बताउनुभयो। रिजालले नियमित पैदल यात्रा, भस्त्रिका प्राणायाम, ऊर्जाको मितव्ययी प्रयोग, सार्वजनिक यातायातको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो।
0: कञ्चनपुरको शुक्लाफाटा नगरपालिकालाई स्वच्छ, सुन्दर र वातावरण मैत्री बनाउने उद्देश्यले उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन शुक्लाफाटा अभियान शुरू गरेको छ। मेयर रणबहादुर महराले अभियानको उद्घाटन गर्दै यसमा नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो। अभियानको पहिलो चरणमा झलारी बजार क्षेत्रमा प्रतिनिधि, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागितामा वृहत सरसफाई कार्यक्रम सञ्चालन भएको छ, जसमा सड़क र सार्वजनिक स्थलबाट प्लास्टिक जन्य फोहोर संकलन गरेको उद्योग वाणिज्य संघका अध्यक्ष राजेश बहादुर धामीले जानकारी दिनुभयो। अनुसार यसलाई एक दिने कार्यक्रममा सीमित नराखी दीर्घकालीन अभियानका रूपमा अघि बढ़ाउने र कलुवापुर लगायत ग्रामीण बजारसम्म विस्तार गर्ने लक्ष्य रहेको छ। घर घरमै फोहोर वर्गीकरण गर्ने बानी विकास गर्न प्रोत्साहन गर्ने पनि उहाँले बताउनुभयो। संघका अनुसार आउँदो दिनमा वृक्षारोपण, विद्यालय स्तरीय सचेतना र व्यवसायलाई वातावरण मैत्री विकल्प अपनाउन प्रेरित गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछन्।
1: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिका वडा नम्बर 22 न्यू रोडमा रहेको कर्नर पोइन्ट रेस्टुरेन्ट एण्ड बार प्रहरीलाई 2 लाख रूपियाँ जरिवाना गरेको छ। विभागका अनुसार अनुगमनका क्रममा गुणस्तर कायम नगरेको पाइएपछि जरिवाना गरिएको हो। अनुगमनका क्रममा रेस्टुरेन्टमा सरसफाईको अवस्था सामान्य पाइए पनि म्याद नागेको फ्रूट सिरप प्रयोग गर्ने गरेको र पिज्जा बेसमा प्रयोग गर्ने तेलमा साङ्ला भेटिएको थियो। यस्तै फ्रिजमा भण्डारण अव्यवस्थित रहेको पाइएको विभागले जनाएको छ। विभागले रेस्टुरेन्टका संचालकलाई कमजोरी सुधार गरी 3 दिनभित्र विभागमा प्रमाण सहित उपस्थित हुन निर्देशन दिनुभएको छ।
0: नेपालका लागि चिनिया राजदूत झ्याङ माओ मिङले नेपाल चीन सम्बन्ध सुदृढ बनाउन चार बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरिबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, फ्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति सी जिनपिङका ग्लोबल इनिसिएटिभ कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनु पर्ने बताउनु भएको हो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्य खोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। साथै सी जिनपिङ विचारधाराका सिद्धान्त मध्ये पार्टी नेतृत्व, जनमुखी अवधारणा, सैद्धान्तिक नवीनता, संगठनात्मक सुदृढीकरण र भ्रष्टाचार नियन्त्रणमा जोड़ दिनुभयो। सन् 2022 मात्रै भ्रष्टाचार विरूद्ध 10 लाख भन्दा बढ़ी मुद्दामा झण्डै 9,83,000 व्यक्तिले कार्यवाही गरेको उहाँले बताउनुभयो। उहाँले चीन नेपालका सबै राजनीतिक दलसँग मिलेर साझा भविष्य निर्माण गर्न तयार रहेको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। नेपाल दर्पणमा रत्न दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: कर्णाली प्रदेशमै उत्कृष्ट नतिजा ल्याउन सफल सुर्खेत मोडेल कलेजमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट र लमा बिहानी तथा दिवा सत्रमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा विशेषताहरू, दक्ष तथा अनुभवी र विषयगत प्राध्यापकहरूबाट अध्यापन गराइने अत्याधुनिक साइन्स ल्याब, कम्प्युटर ल्याब र होटल म्यानेजमेन्ट ल्याबका साथै लाइब्रेरीको व्यवस्था भएको, गरीब, जेहेन्दार, दलित, शहीद, बेपत्ता, सीमान्तकृत तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको, विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप, शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड़ दिइने, मासिक र त्रैमासिक परीक्षा लिइने, कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन, सुरक्षित, सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको।
2: यति मात्र कहाँ हो र एमबीबीएस र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसनको लागि सञ्चालन गरिनेछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114, मोबाइल 98-585-51-960 र 97-678-84-566।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश्नु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिना, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
4: सम्पर्क सूर्यनारायण आयुर्वेदिक औषधालय कोहुल।
6: रेडियो भेरी एफएम
0: तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्युनिज्मलाई अमेरिकाका लागि विश्वयुद्ध भन्दा पनि ठूलो खतरा भएको बताउनु भएको छ। अमेरिकी स्वतन्त्रताको 250 वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले आफ्नो देशको जीवनशैली र सफलतासँग असहमत विचार बोकेर आउने केही नयाँ आप्रवासीबाट देशमा साम्यवादको खतरा बढ़दै गएको दावी गर्नुभयो। कम्युनिज्म अमेरिकी स्वतन्त्रतामाथिको घातक खतरा भएको र यो प्रथम विश्वयुद्ध, दोस्रो विश्वयुद्ध, पर्ल हार्बर वा सेप्टेम्बर 11 आक्रमण भन्दा समेत ठूलो भएको उहाँको दावी छ। साथै अमेरिका कहिले कम्युनिष्ट देश नबन्ने प्रतिबद्धता पनि उहाँले दोहोर्याउनुभयो। अमेरिकी सेनाको शक्ति र इतिहासको उच्च प्रशंसा गर्दै ट्रम्पले विश्वकै सबैभन्दा शक्तिशाली सेना निर्माण गरेको बताउनुभयो। दुई विश्वयुद्ध जितेको बताउँदै उहाँले शीतयुद्धपछि अमेरिकाका शत्रुहरू इतिहासको गहिराईमा हराएको दावी गर्नुभयो। भेनेजुएलालाई एकै दिनमा पराजित गरेको र इरानलाई कड़ा प्रहार गरिएको उहाँको भनाइ छ। ट्रम्पले अमेरिकाको 250 वार्षिकोत्सवमा उल्लेख प्रगति भएको र यो विश्वकै सबैभन्दा पुरानो गणतन्त्र, सबैभन्दा स्वतन्त्र जनता र सबैभन्दा न्यायपूर्ण संविधान भएको राष्ट्र रहेको दावी पनि गर्नुभयो।
0: अमेरिका र इजरायलको आक्रमणमा मारिएको 4 भन्दा बढ़ी समयपछि इरानले आफ्ना पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनी प्रति सार्वजनिक शोक र अन्तिम संस्कारका कार्यक्रम शुरू गरेको छ। खामेनीको शव अहिले तेहरानको ग्रान्ड मोसल्ला मस्जिदमा राखिएको छ। आउँदो बिहिबार गृहनगर मसहदमा खामेनीको अन्तिम संस्कार हुँदैछ। 6 हुने समारोहमा गरी 1,20,00,000 दुई करोड़सम्म मानिसहरू उपस्थित हुने इरानी सरकारले अनुमान गरेको छ। इरान र अमेरिका बीच द्वन्द रोक्ने प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएपछिको युद्ध विरामका बेला अन्तिम संस्कार कार्यक्रम शुरू भएका हुन्। विशाल धार्मिक परिसरमा सत्पेटिका राखेपछि श्रद्धांजलि व्यक्त गर्न उपस्थित हुनेहरूमा इरानका राष्ट्रपति मसूद पेजिस्क्यान पनि हुनुहुन्थ्यो। यस्तै समारोहमा अमेरिका र इरान बीच शान्ति वार्तामा मध्यस्थता गर्ने पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, रूसका पूर्व राष्ट्रपति दिमित्री मेदभेदेव र अफगान तालिबानका विदेश मन्त्री अमीर खान लगायत 100 भन्दा बढ़ी देशका प्रतिनिधिहरू पुग्नु भएको छ। 6 दिनसम्म चल्ने समारोहको एउटा हिस्साको रूपमा आज तेहरानमा आधिकारिक अन्तिम संस्कार समारोह भइरहेको हो। फेब्रुअरीमा भएको आक्रमणमा मारिएका खामेनीको परिवारका सदस्यहरूको अवशेषसँगै खामेनीको शव पनि 3 दिनसम्म ग्रान्ड मोसलामा राखिनेछ। खामेनी मारिएपछि मध्य पूर्वमा युद्ध सर्केको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। पहिलो खेलमा आज राति पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरोको खेल्नेछन्। यस्तै भोलि बिहान पाउने 3 बजे प्याराग्वे र फ्रान्स बीच खेल हुनेछ। यसपटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरोको, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16मा प्रवेश गरेसँगै अन्तिम 16को समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेशी केभ भर्डे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
0: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो।
1: आजको रंगदर्पण फिफा विश्वकपसँग जोडिएका संगीतमा केन्द्रित छ। फुटबल विश्वकप जति खेलको उत्सव हो त्यतिकै संगीतको पनि महोत्सव बढ़ने गरेको छ। हरेक 4 वर्षमा फिफाले आधिकारिक गीत र धुन जारी गर्ने चलन विशेष गरी सन् 1990 शुरू भएको पाइन्छ। यद्यपि विश्वकपसँग जोड़िएका गीतहरूको इतिहास पनि 1962 नै शुरू भएको हो। त्यति बेला चिलेका ब्याण्ड लस ऱ्याम्बर्सले आफ्नै देशमा भएको विश्वकपको उत्साहमा एल रकटेल मुन्डियाल गीत सार्वजनिक गरेका थिए। यो गीत दक्षिण अमेरिकामा तत्काल लोकप्रिय बन्यो र चिली संगीत इतिहासकै सर्वाधिक बिक्री हुने रेकर्ड मध्ये एक बन्यो, जसले फिफालाई पछि खेल र संगीत जोड्ने विचार दिएको मानिन्छ। त्यसपछि 1990 इटाली विश्वकपमा फिफाले पहिलो पटक औपचारिक गीतको मान्यता दियो। उनी साथे इटालियाना भन्ने गीत फिफाद्वारा मान्यता पाउने पहिलो गीत बन्यो।

त्यसपछि विश्वकप गीतको यात्रामा ऐतिहासिक मोड आयो। 1998 जब रिकी मार्टिनले कप अफ लाइफ गाए, यो गीतले ल्याटिन पप प्रदर्शनका लागि ग्र्यामी पुरस्कार पनि जित्यो। त्यही गीतले पछिका धेरै विश्वकप गीतको आधार तयार गरेको मानिन्छ। त्यसपछि सन् 2010 दक्षिण अफ्रिका विश्वकपमा साकिराको वाका वाका दिस टाइम फर अफ्रिकाले संगीत र खेलको सम्बन्धलाई नयाँ उचाइमा पुर्यायो र आजसम्म स्टेडियमहरूमा गुन्जिरहन्छ।

0: त्यसपछि पिटबुल जेनिफर लोपेज र क्लाउडिया लेइतेको 2014 विश्वकपको वी आर वन आले आले, 2018 निकी जाम र बिल स्मिथको लिभ इट अप र कतार विश्वकप 2022 नन्दु मिनाज र बीटीएसका जंकुक सहितका अन्तर्राष्ट्रिय स्टारहरूको सहभागिता मार्फत विश्वकप संगीत विश्वव्यापी सांस्कृतिक मिश्रणको प्रतीक बन्दै गयो। अहिले चलिरहेको 2026 विश्वकप संस्करणको आधिकारिक गीत साखिरा र बर्ना बोयको दाई दाई हो, जुन 14 मे 2026 सार्वजनिक भयो। यसका साथै साखिरा फिफा इतिहासमा दुईपटक आधिकारिक विश्वकप गीतको मुख्य स्वरका रूपमा उपस्थित हुने एक्लो कलाकार बनेकी छन्। यसबाहेक डीएनए शीर्षकको आधिकारिक एन्थम पनि जारी भएको छ। अन्तर्राष्ट्रिय तहमा जस्तै नेपालमा पनि विश्वकप झल्काउने संगीत सबै माझ पुगेको छ। चोक चोकमा फुटबलको चर्चा, सामाजिक सञ्जालमा समर्थकहरू बीचको बहस र घर घरमा आफ्ना प्रिय टोलीका पक्षमा हुने अनुमान र अपेक्षाले नेपालमा पनि विश्वकपको उत्साह चुलिँदै गएको देखिन्छ। यसरी हेर्दा विश्वकपमा संगीतले खेलको उत्साह बढ़ाउँछ। भाषा, संस्कृति र भूगोलको सीमाना भन्दा माथि उठेर लाखौं करोड़ मानिसलाई एउटै लयमा जोड्छ। चिलीको सड़क गीतदेखि साकिराको विश्वव्यापी वाका वाका हुँदै आजको दाई दाईसम्मको यात्रा र काठमाण्डुका गल्ली गल्लीमा गुन्जने उही उत्साहले यही तथ्यलाई पुष्टि गर्छ। फुटबल जहाँ हुन्छ, संगीत पनि त्यही पुग्छ।
1: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: सरकारका 100 दिनका उपलब्धि सार्वजनिक, मन्त्रालय घटाउँदा 20 अर्ब बचत, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवामा सहजता सँगै शासकीय सुधारका काम तीव्र भएको दावी।
1: आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, बाढ़ीले क्षतिग्रस्त संरचना मरमत, बाढ़ीबाट क्षतिग्रस्त संरचना मरमतपछि रसुवाको जलविद्युत आयोजनाको 74 मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा जोडियो।
0: जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मिन थालेका विज्ञहरूको दावी, प्रदूषणबाट जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई,
1: अमेरिकालाई विश्वयुद्ध भन्दा पनि धेरै खतरा कम्युनिजमबाट रहेको राष्ट्रपति ट्रम्पको टिप्पणी, इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सम्झनामा सार्वजनिक शोक कार्यक्रम शुरू,
0: र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: र फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेलमा आज राति पौने 11 बजे गर्ने टोली क्यानाडा र मोरक्को भिड्ने। हिमाल पहाड तराई जोड्छौ सबैलाई साँझ 6:30 बजेको भेरी खबरबाट। टेकराज केसी र मधुबन विशीको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै हाम्रो पात्रो मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। गत बिहिबार सुर्खेतदेखि कालीकोट जाने फोर्स गाडी दैलेखको साङ्गे तडामा कर्णाली नदीमा खसी बेपत्ता भएकाहरूको खोजी गर्न प्रहरीले सम्पूर्ण शक्ति परिचालन गरेको छ। सुर्खेत सहित चितवनको कुरिन्टारबाट आएको गोताखोर सहित ड्रोन क्यामेरा र नेपाली सेनाको हेलिकप्टरबाट नदीमा बेपत्ता भएका यात्रु तथा गाडीको खोजी भइरहेको हो। घटनाबारे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले पत्रकार सम्मेलन गरी उद्धारका लागि घटनाको दिन बिहिबार 45 जनाको सुरक्षाकर्मीको टोली परिचालन भएको बताएको छ। यस्तै आज हेलिकप्टर ड्रोन क्यामेरा र गोताखोर सहित 25 जनाको टोली परिचालन गरिएको जनाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाले नदीमा गोताखोरको टोली खटाइएको छ भने माथिबाट नेपाली सेनाको हेलिकप्टरबाट खोजी भइरहेको जानकारी दिनुभयो।
2: वर्षाको कारण कर्णाली नदीमा पानीको स्तर बढेको छ, होइन, हाई करेन्ट छ। त्यसको यता हाम्रोतिरबाट त्यो ठाउँमा पुग्नलाई कठिन छ, भिड छ। जुन ठाउँमा दुर्घटना भयो नदी फेरि हाम्रो एउटा हाम्रो कर्णाली प्रदेशतिरको भित्तामै चाहिँ नदी जोडिएको छ। बङ्गाल सबै त्यहीँ एकीकृत छ, छरिएको छैन। त्यो नदी सबै यस्तो बाङ्गो बाङ्गो भराएर तिनीहरू चाहिँ एकै ठाउँ बगेको छ। त्यो धेरै गहिरो छ भनेर त्यहाँ स्थानीयको भनेअनुसार चाहिँ त्यहाँ धेरै गहिरो छ। करेन्ट प्रवाह एकदम अत्यधिक छ र बालुवा मिसावट अत्यधिक छ, जसले गर्दाखेरि त्यहाँभित्र जानलाई कठिन लगभग कठिनै छ। है गोताको टोलीले पनि यस्तो अवस्था जान सकिँदैन भन्ने कुरा उनीहरूले आफ्नो समस्या बताएको। धमिलो भएकोले नदीभित्र खतरामा समस्या चाहिँ गोताखोरलाई कठिनै भएको छ। अब अप्नाउनु पर्ने रणनीति के छ त खोज विचारमा भन्दाखेरि सम्भावित स्थानमा गोताखोरलाई खोजी कार्य जारी राख्ने जुन हामीले गरिराखेका छौँ।
1: घटनास्थल दैलेखको चामुण्डा बिन्द्राचेनी नगरपालिकाको वडा नम्बर 7 साङ्गे तडा सहित सुर्खेत बर्दियाको सिमानासम्म हेलिकप्टरबाट खोजी भइरहेको उहाँको भनाइ छ। यसै गरी फोर्स गाडीमा बसेका यात्रुको संख्या पनि करिब करिब अन्तिम टुङ्गो लागेको छ। सुर्खेत बस पार्कबाट चालक र सहचालकका साथै 3 जना अन्य यात्रु गरी 5 जना रहेको पुष्टि भएको र बीचमा अन्य यात्रुहरू रहेको सूचना कतैबाट प्राप्त हुन नसकेको हुँदा फोर्स गाडीमा 5 जना मात्र यात्रु रहेको देखिएको डीआईजी सापकोटाले जानकारी दिनुभयो। गाडी चालक सुर्खेत पञ्चपुरी नगरपालिका 8 माझीगाउँका तुलाराम सुवेदी र सहचालक त्यही ठाउँकै रामप्रसाद सुवेदीका साथै अन्य यात्रु कालीकोट पचाल झरना गाउँपालिका 9 कालीकोटका जेखे तिरुवा त्यही ठाउँकै मेखे तिरुवा र राजकोट नगरपालिका 2 कालीकोटका 70 जना खड्का फोर्स गाडीमा रहेको बताइएको छ। जेखे तिरुवा दुर्घटनाका क्रममा गाडीबाट खसेर अचेत अवस्थामा फेला परेकोले उपचार गर्न लैजाँदा दैलेखको दुल्लो अस्पतालमा मृत्यु भएको थियो। त्यसै गरी अन्य यात्रु बेपत्ता छन् भने चालक र सहचालक सुवेदी सहोदर दाजुभाइ भएको प्रहरीले जनाएको छ।
0: यसैबीच आज पनि प्रहरीले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको अत्याधुनिक उपकरण सहित खोजी कार्य जारी राखेको र अहिलेसम्म कुनै सुराग फेला पार्न नसकेको डीआईजी सापकोटाले बताउनु भएको छ। उहाँले बेपत्ता यात्रुहरू फेला नपर्ने बेलासम्म खोजी कार्य जारी रहने बताउनुभयो। दुर्घटनास्थल भिरालो, कर्णाली नदीको बहाव बढ़ी भएको र धमिलो हुँदा खोजी कार्यमा चुनौती भएको उहाँको भनाइ रहेको छ। चेकिङ पोस्टले यात्रुको संख्या टिप्ने हुँदा गाडीमा कति यात्रु थिए भनेर तथ्याङ्क राख्न सहज हुने भएकाले अब प्रहरीले चेकिङ पोस्ट राख्ने उहाँको भनाइ रहेको छ। अहिले चेकिङ पोस्ट नहुँदा गाडीमा कति यात्रु थिए भनेर यकिन गर्न संख्या पत्ता लगाउन नसकेको उहाँले भनाइ छ। उहाँको भनाइ छ, गत बिहिबार बिहान करिब 11 बजे सुर्खेतदेखि कालीकोट जाने कर्णाली प्रदेश 01001X10-15 नम्बरको फोर्स गाडी दैलेखको चामुण्डा बिन्द्राचेनी नगरपालिका 7 साङ्गे टाढामा कर्णाली नदीमा खसेको थियो। त्यसपछि गाडी र त्यहाँ रहेका 4 जना बेपत्ता भएका छन्। शनिबारसम्म गाडी र उनीहरूको अवस्था अज्ञात रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ।
1: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोषलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। आज वीरेन्द्र नगरमा आयोजित लैंगिक हिंसा निवारण कोषको प्रभावकारी कार्यान्वयन छलफलमा कोषको उद्देश्य अनुसार सेवा प्रवास सञ्चालन गर्नुपर्नेमा जोड़ दिइएको हो। सहभागीहरूले पीड़ित मैत्री सेवा प्रणाली निर्माण गर्दै न्यायमा पहुँच विस्तार गर्न सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको निष्कर्ष निकालेका छन्। वास्तविक पीड़ितले न्याय पाउनुपर्ने, आय आर्जनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनीहरूको माग छ। इन्सेक कर्णालीका संयोजक नारायण सुवेदीले अवधारणा पत्र प्रस्तुत गर्दै संविधानले समानता, मानव मर्यादा र हिंसा मुक्त जीवनको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लैंगिक हिंसा अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्नुभयो। घरेलु हिंसा, यौन हिंसा, बाल विवाह लगायतका घटनाबाट प्रभावित पीड़ितहरूले न्यायिक प्रक्रिया, आर्थिक अभाव, सामाजिक दबाव तथा मनोसामाजिक समस्याका कारण न्यायमा सहज पहुँच पाउन नसकेको औल्याइएको छ। नेपाल सरकारद्वारा सञ्चालन गरिएको लैंगिक हिंसा निवारण कोषको व्यवस्था भए पनि स्थानीय तहमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको तथ्य प्रस्तुत गरिएको छ। अधिकांश पीड़ितहरू कोषको अस्तित्वबारे अनभिज्ञ रहनु, सम्बन्धित निकायबीच समन्वयको कमी, बजेट परिचालनमा जटिलता तथा स्पष्ट कार्यविधिको अभाव प्रमुख समस्या रहेको बताइएको छ। छलफलमा सहभागीहरूले पीड़ितलाई तत्काल राहत, सुरक्षित आवास, स्वास्थ्य उपचार, कानूनी सहायता र मनोसामाजिक परामर्श जस्ता सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कोषलाई सुदृढ बनाउनु पर्नेमा जोड़ दिएका छन्। यस्तै स्थानीय सरकार, प्रहरी, न्यायिक समिति, स्वास्थ्य संस्था र नागरिक समाजबीच समन्वय र सहकार्य बढ़ाउनु पर्नेमा जोड़ दिइएको छ।
0: यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख मोहन माया ढकालले वीरेन्द्रनगरलाई हिंसामुक्त शहर बनाउने बताउनु भएको छ। उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई लैंगिक हिंसामुक्त, सुरक्षित र न्यायमा सबैको समान पहुँच भएको शहरका रूपमा विकास गर्ने प्रतिबद्धता जनाउनुभयो। नगर प्रमुख ढकालले हिंसामा परेका कुनै पनि नागरिकलाई एक्लो महसुस हुन नदिने र कानूनी उपचारदेखि राहत तथा पुनस्थापनसम्मका स्थानीय सरकार साथमा रहने बताउनु भएको छ। उहाँले पीड़ितको न्यायमा पहुँचका लागि नगरपालिकाले लैंगिक हिंसा निवारण कोष सञ्चालनमा ल्याएको भन्दै यसलाई प्रभावकारी कार्यान्वयन गरिने उल्लेख गर्नुभयो। कार्यक्रममा राष्ट्रिय मानवाधिकार आयोग सुर्खेतका प्रमुख रमेश थापाले पीड़ितलाई न्याय दिलाउन नै सबैभन्दा अघिल्लो पहिलो दायित्व भएको बताउनु भएको छ। उहाँले लैंगिक हिंसा न्यूनीकरण अहिले राष्ट्रिय मानवाधिकार आयोग, सरकार, स्थानीय तह र सम्पूर्ण समाजको साझा सरकार बनेको उल्लेख गर्दै नागरिकलाई सहज हुने गरी स्थानीय सरकारले सेवा प्रवाह गर्नुपर्नेमा जोड़ दिनुभएको छ। कार्यक्रममा नागरिक समाजका संयोजक पितामह ढकालले कर्णालीका सबै समुदायको साझा बसोबास रहेको वीरेन्द्रनगरमा हिंसा न्यूनीकरणका लागि उपलब्ध सबै स्रोत र संयन्त्रलाई एकीकृत गर्नुपर्ने औल्याउनु भएको छ। उहाँले हिंसा न्यूनीकरण एकल प्रयासबाट सम्भव नभएको भन्दै यसमा सबै पक्षको सहयोग अति नै आवश्यक रहेको बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
4: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
5: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
3: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
5: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाई, पुरुषको नपुंग सप्ता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
4: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
3: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
6: वन डढेलो व्यवस्थापनको लागि डिभिजन वन कार्यालय बर्दियाको अनुरोध।
0: वन
7: एक महत्वपूर्ण प्राकृतिक स्रोत हो। यो स्रोतको दिगो उपयोगको लागि यसको संरक्षण गर्नु सबै नागरिकको दायित्व पनि हो। गर्मी र सुक्खायामको सुरुवात सँगै वन जंगलमा डडेलो लाग्ने सम्भावना भएकोले डडेलोबाट वन विनाश हुन नदिन पूर्व सचेतना अपनाऊ।
8: डडेलोले भुइँमा खसेको बिउको साथै नयाँ पलाएको मुना र बिरुवाहरूलाई नष्ट गरी प्राकृतिक पुनरुत्पादन हुन दिँदैन।
6: डडेलो वन जंगलको शत्रु हो। यसले वन जंगल जस्तो अमूल्य प्राकृतिक स्रोतको विनाश गर्नुको साथै स्वच्छ वातावरणमा समेत प्रतिकूल असर गर्दछ।
8: डडेलोले वन्य जन्तु तथा पन्छीको वासस्थान र आहार नष्ट गर्दछ।
7: डडेलोले सतही भूक्षय बढाउँदछ। वनमा निरन्तर डडेलो लाग्नाले उपयोगी प्रजाति रुख बिरुवा नष्ट भई अनावश्यक झाडी र काँडाले वन क्षेत्र ढाक्दछ।
6: डडेलोले वन जंगल नजिकका घर बस्तीलाई समेत आगलागी गराई ठूलो जनधनको क्षति गराउँदछ। वन जंगलको सतहको माटोलाई सुरक्षित राख्ने पात पतिङ्गर तथा झारपातलाई जलाई माटोको मलिलोपन तथा चिस्यानलाई नष्ट गरी सुक्खा र रुख बनाउँदछ
8: र डडेलोले वनको प्राकृतिक सौन्दर्यतालाई नष्ट पार्दछ। त्यसैले वन जंगलमा डडेलो लाग्न नदिन आफ्नो वरिपरिको वन डडेलो लाग्न सक्ने क्षेत्र पहिचान गरी सो क्षेत्रमा विशेष निगरानी राखौं। वन क्षेत्रमा पिकनिक वनभोज जाँदा आगो बालेपछि निभाएर मात्र छोडौं। वन जंगल भएर जाने बाटो वा छेउछाउमा हिँड्दा वा यात्रा गर्दा चुरोट बिडीका ठुटाहरू नफालौं। कहीँ कतै वन डडेलो लागेको देखेमा सम्बन्धित सामुदायिक वन, नजिकको वन कार्यालय वा सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयमा खबर गरौं तथा सुरक्षित तवरले वन डडेलो नियन्त्रण कार्यमा जुटाउ। वनमा डडेलो लगाउने कार्य गैर कानूनी हो। वन ऐन 2076 दफा 50(4) अनुसार वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्ने व्यक्तिलाई आगलागीबाट नोक्सानी भएको बिगो असुल गरी 3 वर्ष कैद वा 60,000 जरिवाना वा दुवै सजाय हुने भएकाले यस्ता कार्य नगरौं नगराउ। आगलागीबाट आफू पनि बचौं, अरूलाई पनि बचाऊ।
7: डिभिजन वन कार्यालय बर्दिया, सम्पर्क फोन नम्बर 0484201156।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।
10: रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
11: यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
10: थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
12: नेपाल टेलिकम, राष्ट्रको संचार।
13: नाकान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HCRCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
14: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
13: नाक बन्द हुने समस्या,
14: नाकबाट रगत बग्ने,
13: नाकभित्र मासुको गिर्खा पलाएको,
14: घ्राण शक्ति गुम्ने,
13: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
14: कानको संक्रमण,
13: कान सुन्न गाह्रो हुने,
14: कान बज्ने समस्या,
13: चक्कर लाग्ने,
14: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
13: घाँटी दुख्ने,
14: आवाज बन्द हुने,
13: निल्न गाह्रो हुने,
14: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HCRC अस्पताल,
13: चारवाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
15: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
16: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
0: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यति बेला हामीले कर्णालीमा खसेको फोर्स गाडीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालन, 4 जनाको अवस्था अझै अज्ञात, पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन सरकारवालाको माग, हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब लागौं बाँकी खबरतर्फ। मुगु र हुम्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुलको काम निर्माण सम्झौता भएको 5 वर्षसम्म पनि शुरू नभएपछि कार्यवाही प्रक्रिया थालिएको छ। जिल्ला पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्ण चपागाईले सम्झौता अनुसार निर्माण सक्नुपर्ने समय घर्किँदा समेत पनि काम नभएपछि कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बताउनुभयो। अहिले कम्पनीसँग 15 दिनभित्रै स्पष्टीकरण पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ। तोकिएको अवधिभित्र सन्तोषजनक जवाब नआए ठेक्का तोडेर प्रचलित कानून बमोजिम आवश्यक कार्यवाही गरिने कार्यालयले जनाएको छ। 14 मंगसिर 2078 15,93,00,000 रुपियाँ लागतमा पुल निर्माणका लागि श्री मृत सञ्जीवनी सेवा प्राली हेटौडाले ठेक्का लिएको थियो। सम्झौता अनुसार 2083 जेठ 30 गते भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म पुलको भौतिक प्रगति शून्य छ। दोमुख पुल निर्माणमा भएको चरम ढिलासुस्ती, अनियमितता तथा जिम्मेवार निकायको लापरवाही विरूद्ध मुगुका युवाहरूले खबरदारी अभियान पनि थालेका छन्। अभियन्ताकै दबावका कारण जिल्ला पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनीमाथि कार्यवाही प्रक्रिया अघि बढ़ाएको बताइएको छ। यसैबीच सोरू गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा दोमुख क्षेत्रमा स्थायी पुल निर्माण नहुँदासम्म आवाजावत सहज बनाउन बेली ब्रिज निर्माणका लागि 1 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। दोमुख पुल निर्माण नहुँदा मुगु र हुम्लाका बासिन्दा लामो समयदेखि मर्कामा पर्दै आएका छन्। यस्तै पुल नहुँदा कर्णाली करिडोर हुँदै रारा पुग्ने छोटो मार्ग प्रयोग गर्न पर्यटकलाई पनि कठिनाई हुने गरेको छ।
0: दुई दिने सार्वजनिक विदाका कारण हुम्लाको नामखा गाउँपालिका 6 स्थित हिमाल पारीको क्षेत्र लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न जाने आन्तरिक पर्यटकको संख्या बढ़ेको छ। दुई दिनमा लाप्चा पुगेर सदरमुकाम सिमीकोट फर्किन सकिने भएकाले विदाको समयमा त्यहाँ जाने पर्यटक बढ़ेका हुन्। लगातार दुई दिनको विदा हुँदा लाप्चाबाट मानसरोवर कैलाशको दर्शन गर्न जाने आन्तरिक पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको लिमिका वडा अध्यक्ष पालजोर तामाङले बताउनुभयो। गत जेठ महिनाको अन्तिमदेखि लाप्चा क्षेत्र आन्तरिक तथा बाह्य पर्यटनका लागि खुल्ला गरिएको हो। सामान्य समयमा पनि पर्यटक जाने गरेको भए पनि दुई दिनको लगातार विदाका कारण विशेष गरी कर्मचारीहरूको बढ़ी संख्यामा लाप्चा पुग्न थालेको उहाँको भनाइ रहेको छ। दुई दिनमा लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्न सकिने भएकाले आन्तरिक पर्यटकको चाप बढ़दै गएको उहाँको भनाइ छ। लाप्चा यात्राको क्रममा पहिलो दिन टाची वा तुमजिङ बास बस्ने र दोस्रो दिन बिहान करिब 2.5 घण्टाको यात्रा गरेर लाप्चा पुगेर मानसरोवर कैलाश दर्शन गरी त्यही दिन सिमीकोट फर्कन सकिने गरेको बताइएको छ।
1: बाँकीमा निर्माणाधीन मध्ये 38 खानेपानी आयोजनामा चालू आर्थिक वर्षको अन्त्यसम्म बजेट विनियोजन नभएपछि अधुरै अवस्थामा रहेका छन्। खानेपानी तथा सरसफाई कार्यालय बाँकेका इन्जिनियर गोपाल शर्माले असार 3-7 सशस्त्र अनुदान आयोजनाका लागि बजेट उपलब्ध नभएको बताउनुभयो। शर्माले स्थानीयहरू आयोजनाको काम अघि बढ़ाउन बारम्बार कार्यालयमा आउने जाने गरे पनि बजेट नभएपछि कार्यालयबाट काम अघि बढ़ाउन नसकिएको बताउनु भएको छ। संघीय सशस्त्र अनुदानबाट निर्माण भइरहेका सबै 38 आयोजनाहरूका लागि चालू आर्थिक वर्षमा बजेट कटौती गरिएको हो। विगतमा नियमित बजेट विनियोजन भई काम क्रमागत रूपमा हुँदै आएकोमा योजनामा बजेट नभएपछि कतिपय सम्पन्न हुने अवस्थामा पुगेका आयोजना समेत अलपत्र अवस्थामा रहेका छन्। संघीय बजेट रोकिएका आयोजनाहरू मध्ये कतिपय सम्पन्न हुने अवस्थामा भए पनि बजेट कटौतीमा परेपछि छिटोभन्दा छिटो आम नागरिकलाई खानेपानी वितरण गर्ने कार्य पनि पछि धकेलिएको देखिएको छ। सीतापुर खानेपानी आयोजना, उडारापुर खानेपानी आयोजना, सोनपुर खानेपानी आयोजना, रनियापुर खानेपानी आयोजना लगायतका केही आयोजना सम्पन्न हुने अवस्थामा रहेको कार्यालयले जनाएको छ। यसै गरी थोरै लगानीमा सम्पन्न हुने चरणमा रहेका टिटिहरिया वनकटुवा सुधार विस्तार लगायतका आयोजनाको पनि बजेट कटौती भएको छ। बाँकेको चालू आर्थिक वर्षमा प्रदेश सरकार अन्तर्गत 44 आयोजना निर्माण भइरहेको जनाइएको छ।
0: दाङमा लागू औषध नियन्त्रण चुनौती बनेको छ। जेठ महिनामा मात्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट लागू औषध सम्बन्धी घटनामा 29 पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले बताउनुभयो। उनीहरूको साथबाट 21 ग्राम 950 मिलिग्राम ब्राउन सुगर, 33 ग्राम 410 मिलिग्राम गाँजा बरामद भएको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार दाङमा लागू औषध कारोबार तथा प्रयोग सम्बन्धी घटनासँगै लागू औषध संलग्न व्यक्तिको संख्यामा वृद्धि भएको छ। चालू आर्थिक 82-83 हालसम्म जिल्लागत रूपमा लागू औषध सम्बन्धी 113 मुद्दामा 217 पक्राउ परेको प्रहरी एसपी श्रेष्ठले बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
4: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
5: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राणगारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याम बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाई सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजी खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलेरिया रोड भुरीगाउँ बजार बर्दिया रोप राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
12: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
17: प्रस्ताव भएको विद्यार्थीको क्षमता र रुचि अनुसारको अतिरिक्त क्रियाकलाप शैक्षिक भ्रमण र जीवन उपयोगी सिपमा विशेष जोड दिइने मासिक र त्रैमासिक परीक्षा लिइने कमजोर विद्यार्थीलाई पृष्ठ पोषण सहितको अतिरिक्त कक्षा सञ्चालन सुरक्षित सफा र स्वस्थकर क्यान्टिनको व्यवस्था भएको
18: यति मात्र कहाँ हो र MBBS र इन्जिनियरिङको इन्ट्रान्स प्रिपेरेसन क्लास सञ्चालन गरिएछ। अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पठन पाठन गराइनेछ। सम्पर्क फोन नम्बर 083-524-114 मोबाइल 9858-51960 र 97678-84-566।

0: सूचना
1: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 फाजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुनर्निर्माण

0: कटौती कार्यक्षमता बढ़ाउने बताउँदै राजनीतिक दल निकट ट्रेड युनियन विद्यार्थी संगठन खारेज जस्ता लगायतका सुधारात्मक कार्यमा सकारात्मक सन्देश दिएको उहाँको भनाइ रहेको छ। यसैबीच सरकारको सय दिने कार्यसूची प्रति कंग्रेसले आफ्नो निष्कर्ष पनि सार्वजनिक गरेको छ। नेपाली कंग्रेसले सरकारको सय दिने कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन नभएको निष्कर्ष निकालेको छ। संसद दलका नेता विष्णुराज आमदाङ्गेको अध्यक्षतामा सिंहदरबारमा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले यो विषयलाई संसदको प्रमुख एजेण्डाको रूपमा उठाउने निर्णय गरेको हो। सरकारको कार्य प्रगति नियमित अनुगमन गर्दै संसदमा जवाबदेही बनाउन पनि थप सक्रिय भूमिका निर्वाह गर्ने बताएको छ। यता नेकपाले पनि सरकारको सय दिनेलाई असफल भएको टिप्पणी गरेको छ। पत्रकारसँग कुरा गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नागरिकले जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो त्यस आधारमा सय दिन पूर्ण रूपमा असफल भएको टिप्पणी समेत गर्नु भएको छ। यता नेकपा एमाले पनि सरकारको सय दिनलाई आशाको किरण देखाउन नसकेको भन्दै सरकारले गर्ने भनेका काम पूरा गर्न नसकेको टिप्पणी गरेको छ।
1: कर्णालीका उदयमान सर्जक सिर्जु शाहको उपन्यास बैखेनीको गृह विमोचन सुर्खेतको वीरेन्द्रनगरमा भोलि हुने भएको छ। मध्यपश्चिम विश्वविद्यालयको सभा हलमा दिउँसो 3 बजे गृह विमोचन गरिने लेखक शाहले जानकारी दिनुभयो। डाक्टर नवराज केसी र प्रेम प्रकाश मल्लले पुस्तकको समीक्षा गर्नुहुनेछ भने विश्लेषक रविन्द्र मिश्र वक्ताका रूपमा रहनुहुनेछ।
0: भेरी खबरमा अब लागौं केही खेल खबरतर्फ। फिफा विश्वकप फुटबल प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणमा अन्तिम खेलमा आज बिहान कोलम्बियाले घानालाई 1 गोलले हराउँदै अन्तिम सोह्रको प्रवेश गरेसँगै अन्तिम सोह्रको सेमी फाइनल समीकरण पूरा भएको हो। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति 11:15 घरेलु टोली क्यानाडा र मोरक्को खेल्दैछन्। यसै गरी भोलि बिहान 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ भने ब्राजिल र नर्वे बीच आइतबार मध्यराती 2:00 हुनेछ। 22 गते सोमबार बिहान 6:00 मेक्सिको र इंग्ल्याण्ड तथा सोमबार मध्यराती 1:00 पोर्चुगल र स्पेन बीचको खेल हुने भएको छ। यसै गरी 23 गते मंगलबार बिहान 6:00 अमेरिका र बेल्जियम तथा राति 10:00 अर्जेन्टिना र इजिप्ट बीच खेल हुनेछ। बुधबार मध्यराती 2:00 स्विजरल्याण्ड र कोलम्बिया बीच प्रतिस्पर्धा हुने भएको छ। 4 पटकको विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली राउण्ड 32 को नकआउट चरणबाटै बाहिरिएका छन्। यसैबीच आगामी शनिबार सुर्खेतमा नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाड़ीहरूबीच मैत्रीपूर्ण खेल हुने भएको छ। अखिल नेपाल फुटबल संघका पूर्व अध्यक्ष एवं पूर्व राष्ट्रिय खेलाड़ी गणेश थापा, पूर्व राष्ट्रिय खेलाड़ीहरू उपेन्द्र मान सिंह, अनिल गुरूङ, बाल गोपाल महर्जन, सागर थापा, हरि खड्गा जस्ता चर्चित खेलाड़ी र कर्णाली प्रदेशका पूर्व राष्ट्रिय खेलाड़ीहरूबीच आगामी शनिबार असार 27 गते दिउँसो मैत्रीपूर्ण खेल हुने भएको छ। सुर्खेत स्थित ग्रिनल्याण्ड फुटबल एकाडेमी र ह्युमन राइट सोसाइटीले आज पत्रकार सम्मेलन गरी शनिबार खेल हुन लागेको बताएको छ। एकाडेमीका अध्यक्ष शशि केसीले पहिलो पटक कर्णालीको सुर्खेतमा नेपालका चर्चित पूर्व राष्ट्रिय खेलाड़ीहरूको जमघट हुन लागेको बताउनुभयो। कर्णालीको फुटबल खेलप्रतिको माया र प्रोत्साहन गर्न, नेपाली प्रतिभालाई पहिचान गर्न, पूर्व राष्ट्रिय खेलाड़ीको सम्मान गर्नका साथै नेपालको गौरव गर्न लायक कर्णाली रंगशालाको प्रचार प्रसारमा योगदान दिन पूर्व राष्ट्रिय खेलाड़ीहरूलाई मैत्रीपूर्ण खेल गराउनका लागि कर्णालीमा खेल खेलाउन लागि बताइएको छ। खेलमा विभिन्न समाजसेवीहरूको नामबाट विधागत रूपमा पुरस्कार प्रदान गरिने जनाइएको छ। यो खेलले कर्णाली प्रदेशमा हुने 10 औं राष्ट्रिय खेलकुदलाई समेत दबाव दिने बताइएको छ। कर्णाली प्रदेश खेलकुद विकास परिषदले केही सहयोग गर्ने आश्वासन दिएको भन्दै अन्त्य कुनै सरकारी निकायको सहयोग नभएको अध्यक्ष केसीको भनाइरहेको छ। पूर्व राष्ट्रिय खेलाड़ीसँग हुने मैत्रीपूर्ण खेलमा कर्णालीको तर्फबाट राष्ट्रिय खेलाड़ी रोहित चन्द, कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव रविन्द्र चन्द, पूर्व राष्ट्रिय खेलाड़ीहरू नवीन भण्डारी, जनक रावल, जनक थापा, नारायण कोइराला, ऋषि गिरी, ललित बस्टेल लगायतले मैत्रीपूर्ण खेल खेल्न लागेको जानकारी ग्रीनल्याण्ड फुटबल एकाडेमीका अध्यक्ष शशि केसीले बताउनुभयो। खेलका लागि 250, 300, 500, 1000 रूपियाँका टिकट तोकिएको छ भने विद्यार्थीका लागि निशुल्क व्यवस्था गरिएको जनाइएको छ। खेल खबरसँगै अहिलेलाई साँझको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीमा खसेको फोर्स गाड़ीको खोजीमा राज्यका सबै सुरक्षा संयन्त्र परिचालित, 4 जनाको अवस्था अझै अज्ञात।
0: पीड़ितको न्यायमा पहुँच सुनिश्चित गर्न लैंगिक हिंसा निवारण कोष प्रभावकारी बनाउन सरकारवालाको माग, हिंसा न्यूनीकरणमा सबै पक्षको सहकार्य आवश्यक।
1: बजेट विनियोजन नभएपछि बाँकीमा निर्माणाधीन मध्य 38 वटा खानेपानी आयोजना अधुरै, केही आयोजना भने सम्पन्न हुने अवस्थामा।
0: र फिफा विश्वकप फुटबल प्री क्वार्टर फाइनल समीकरण पूरा, पहिलो खेलमा आज राति 11:15 घरेलु टोली क्यानाडा र मोरक्को भिड्ने।

0: तपाईँ हाम्रो भेट अब भोलि बिहान 6:30 भेरी खबरमा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहान साँझको भेरी खबरबाट टेकराज केसी र मधुबन विसी बिदा हुन्छौ। नमस्ते।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।
2: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
3: यही असार 27 गते शनिबारको दिन
2: फेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोडीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बाटोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरी गाउँ। थप जानकारीका लागि 084-40-30-82।
4: अशोक साल त ढुक्क नारे बल्ली
5: हा त पोर्सालिक बात सम्झोट आम्हिन्द लक्टेर हटबरा पानी वर्ष बेल अस्ति कहाँ र सिक्दाय त सोचो त लट्ठी ठिक्कन घर दान दान पानी वर्ष टिकी मन छत पटाए लाग
4: हा त धन्न ब्यालम बड्डे टिकम से सुरक्षित ठाउँमा सरली नारे बड्डी
5: हा हो बड्डा
6: बर्खक ब्यालमा बह्य ढ्यार जोखिम रहत ओह मार बहिया से बचकला पहिले हा सावधानी अपनाए लड्ड्या फलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एकचोटे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलको से पानी ढिका के पी स्वच्छता में ख्याल करी
7: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
8: ये नानी कोता हिड़ो बा आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो बिरामी पनि खुबै हुन थाल्यो गाह्रो पो भयो त बा
9: ल काका किन चिन्ता गर्नु भएको घर सञ्चालित स्टोर छ नि
10: हो अब चिन्ता छोड्नुहोस् तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसारी स्टोर अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसारी स्टोर तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू पहाड़ी तथा रैथाने गेडागुडी दालहरू शुद्ध र ताजा कोदो र फापरको पिठो जुम्ली मार्ची र स्थानीय अनधि चामल घरमै तयार गरिएको शुद्ध घिउ र मह रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98-6-971-777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बर्दिया।
1: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
4: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गर गहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रचाइनका गर गहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर च्यानल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
5: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 97.2 मेगाहर्ज। गर्जन छ सधैँ बाघ्समै।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो रायगढद्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: Radio Tiger Studio Time. यति बेला रात्रिको 8 बजेको छ। यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली भरिगाउँ बजार बर्दिया। मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
1: तपाईँ मात्रै चुरोट, सुती, गाँजा, पुकार, जाँड, दारू खाइरहनु भएको छैन। तपाईँको कारण तपाईँको सन्तान, परिवार, समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको सुती, पुकार, सेम्बहार, गाँजा, चुरोट खाई दीर्घ रोगी, कमजोर, दुखी भएको देख्न चाहनुहुन्छ त?
0: यदि आफ्ना सन्तति, परिवार स्वस्थ, निरोगी, आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौं, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ, सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा, जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1, घुरी गाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98204-41-61।
4: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
5: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
4: अरे अरे सपना, तिमी कता जान लागि कि?
6: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
4: ए रमेश, पर्ख न, कता हेरेको के?
7: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाएत पो मारे। म फेरि नमन सपिङ सेन्टरमा जाइतु
4: नै। सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
5: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
4: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी। सम्पर्क मोबाइल नम्बर 98570-29017 र 98570-33582।
5: नमन सपिङ सेन्टर, ठाकुरबाबा नगरपालिका 1, भरिगाउँ बजार बर्दिया, विजय प्लाजा होटलको अगाडि।

0: समितिको खबर। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स नयाँ व्यवस्थापनका साथ पुरानो ठाउँदेखि किसान एगो नजिकै सरेको सहर्ष जानकारी गराउँदछौ। हाम्रो यहाँ भान्सामा परेको नि सम्पूर्ण किसिमका सामानहरू उपलब्ध छन्। काँच, तामाका भाँडाहरू, कुर्सी, टेबल, ड्रम, जार्किन लगायत प्लास्टिकका सामानहरू पाइनुका साथै सम्पूर्ण किसिमका भाँडाहरू सुखद मूल्यमा चाहिएमा हामीलाई सम्झनुहोस्। प्रोप राइटर सरस्वती शर्मा, सम्पर्क नम्बर 98589453। प्रतिमा प्लास्टिक एन्ड ट्रेडर्स, गुलरिया रोड, किसान एगो नजिकै भुरीगाउँ बजार, बर्दिया।
1: ये है आपका रेडियो, रेडियो टाइगर, बर्दिया की आवाज़, वॉइस ऑफ बर्दिया, वॉइस ऑफ बर्दिया।

Kabul'da.